0: पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: नमस्कार, शुभभरबाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 20 गते मंगलबार, ईस्वी सम्वत अक्टोबर 6 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलिरहेको छ। आज आश्विन कृष्ण पितृपक्षको एकादशी तिथि रातिमा 12:57 त्यसपछि द्वादशी तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा रातिमा 11:45 त्यसपछि मघा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा सिद्धि, लौ गति 53 पदासम्म त्यसपछि साध्य योग लाग्नेछ। करोडमा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा र आनन्द योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिनमा 29 घटी 19 पला अर्थात 11:46 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:59 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:43 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 1:25 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 3:07 रहेको छ। आज सूर्य श्राद्धको एकादशी तिथिको श्राद्ध गर्ने दिन रहेको छ। आज इन्दिरा एकादशी व्रत गर्ने दिन पनि रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ। नयाँ अवसरहरूले तपाईँलाई पछ्याउनेछ। आमदानीका स्रोतहरू बढ्दै जानेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता हुनाले आर्थिक स्थिति सुदृढ बन्नेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना पनि आज रहेको छ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीका लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफलता प्राप्त हुने ग्रहयोग रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आजको दिन चुनौतीपूर्ण रहन सक्छ। काममा ढिला सुस्ती हुनाले मनमा निराशा आउन सक्छ। धैर्यतापूर्वक काम गर्नुपर्ने दिन रहेको छ। अरूको कुरामा धेरै नअल्झिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क हुनुहोला। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काममा जोखिम हुन सक्छ, ध्यान दिनुहोला। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था आउनेछ। आफ्नो काम इमानदारी पूर्वक गर्दा समस्या समाधान हुने देखिएको छ। वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूका लागि पनि आज लाभ प्राप्त हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आजको दिन कर्म प्रधान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुनेछ। अनुशासन र समयको पालना गर्दा कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो बन्नेछ। व्यापार व्यवसाय विस्तार हुने ग्रहयोग पनि रहेको छ। लगानीका नयाँ अवसरहरू आज प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम र लाभ पनि प्राप्त हुनेछ। आर्थिक योजनाहरूलाई गोप्य राखेर काम गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्नेछन्। अब चौथो राशि कर्कट राशि। कर्कट राशि मित्रको लागि आजको दिन अत्यन्तै भाग्यशाली रहनेछ। तपाईँको नम्रता र सहयोगी स्वभावले गर्दा अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक तथा आध्यात्मिक यात्राको अवसर पनि आज रहेको छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग पनि रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन चुनौतीपूर्ण रहनेछ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यता राख्न आवश्यक छ। महत्वपूर्ण निर्णयहरू आज नगर्दा नै राम्रो हुनेछ। आर्थिक लेनदेनमा सावधानी अप्नाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्ने भएकाले विज्ञको सल्लाह लिनुहोला। अनावश्यक खर्चलाई कम गर्ने प्रयास गर्दा राम्रो हुनेछ। हाकिम अथवा माथिल्लो तहका कर्मचारीसँग सम्बन्धमा केही चिसोपन आउन सक्ने भएकाले तपाईँ सतर्क हुनुहोला। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला। कार्यालयमा हुने राजनीतिबाट तपाईँ टाढा बस्न आवश्यक छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्तै ऊर्जावान रहनेछ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईँको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने ग्रहगोचर रहेको छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मौजदातमा राम्रो सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ मिल्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिनमा न्याय र समानताको भावना बढ्दै जानेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँलाई हर्षित तुल्याउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट लाभ प्राप्त हुनेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। आज सहकर्मीको सहयोगले गाह्रो काम पनि अप्ठ्यारो काम पनि निकै सहज तरिकाले सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेका व्यक्तिहरूका लागि पदोन्नतिको ढोका खुल्दै जानेछ। व्यवसायमा नयाँ ग्राहक जोडिनेछन् भने परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज बौद्धिक क्रियाकलापमा दिन बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। तपाईँको मनमा नयाँ विचारहरू आउनेछन् जसले गर्दा कार्य सम्पादनमा सहजता हुनेछ। आर्थिक लाभको अवसर पनि प्राप्त हुनेछ तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा संचार र प्रविधिसँग सम्बन्धित क्षेत्रमा राम्रो प्रगति हुनेछ। लगानी गर्दा कागज पत्र राम्रोसँग चेक जाँच गर्न आवश्यक छ। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका आज मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि रहेको छ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्न आवश्यक छ। वैदेशिक क्षेत्रबाट धन आगमन हुनेछ। कसैलाई ऋण दिँदा विचार पुर्याउनुहोला। समूहमा काम गर्दा सफलता प्राप्त हुने देखिएको छ। एकल निर्णय भन्दा सामूहिक कार्यलाई प्राथमिकता दिन आवश्यक छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आजको दिन मिश्रित रहनेछ। बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्छ। निर्णय लिँदा हतार गर्नुहोला र अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्न आवश्यक छ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा धन खर्च हुने ग्रहयोग पनि रहेको छ। त्यसैले बजेट बनाएर मात्रै अघि बढ्नुहोला। भोलिको प्रभावले रोकिएका कामहरू बन्ने दिन पनि रहेको छ। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्दछ। परिवारमा सानातिना कुरालाई लिएर विवाद हुन सक्ने भएकाले त्यसमा तपाईँ तटस्थ बस्न आवश्यक छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खुल्नेछ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरेका लगानीबाट लाभ हुने समय आएको छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन् र स्पष्ट मार्ग चित्रका साथमा अघि बढ्न सजिलो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने योग रहेको छ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफा आर्जन हुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ, शुभ हुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रह गोचर देखिएको छ। राशिफल बारेको जानकारी सँगै अब लाग आजको साई साई दृश्य यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर पूर्व र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:58 7:26 रोग बेला रहनेछ। बिहानमा 7:26 8:55 उद्वेग बेला रहनेछ। बिहानमा 8:55 10:23 चर बेला रहनेछ। बिहानमा 10:23 11:52 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 11:52 दिनमा 1:20 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:20 2:49 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 2:49-4:17 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 4:17-5:45 समय फेरि रोग बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रितर्फ लागौ। साँझमा 5:45-7:17 उद्योग बेला रहनेछ। साँझमा 7:17-8:49 चौर बेला रहनेछ। राति 8:49-10:20 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। राति 10:20-11:52 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम महत्वपूर्ण काम यसअघि गर्दा छुटेका थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। राति 11:52-1:24 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। राति 1:24-2:55 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। राति 2:55-4:27 रोग बेला रहनेछ। राति 4:27 भोलि बिहानमा 5:58 समय फेरि उद्योग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 3:00-4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा

0: छुटे कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू शुभ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460 54635 98464 43853।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्नमन लायो।
2: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
3: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
2: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
3: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौ।
2: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
4: डेंगु रोग एक प्राणघातक रोग हो। यो लामखुट्टेको टोकाईबाट मानिसमा सजिलै सर्दछ।
5: डेंगु रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरन्तै पुरिदिनुपर्छ।
4: घरमा पानी राम्रोसँग छोपेर राखौं।
5: घरको छेउछाउमा फोहोर नगरौ। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
4: दुई तीन दिनको बासी पानी प्रयोग नगरौ।
5: डेंगु रोग लाग्नबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
3: जनहितका लागि रेडियो सफलता 103

0: घरेलु हिंसा अन्त्य हाम्रो सरोकार,
1: महिला पुरुष दुवै जिम्मेवार।
2: जनहितको लागि रेडियो सफलता 103.4 MHz पोखरा।
3: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
4: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
3: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
4: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
3: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
5: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857325575।
3: हेलो
4: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बिचमा।
9: फोन नम्बर 061-587-915।
10: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
11: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
15: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
16: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
15: अनि कहाँ छ छोरा यो पसल?
16: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
17: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
16: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
15: पोखरा 2 बिन्दवासिनी बस पार्क।
16: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
15: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
16: मोबाइल नम्बर 9846-59-581,
15: 9166-15-475।

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841698044, 9841698044 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 82 99।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98562 27 599।

0: Umangga.
1: एउटा मानिस छ नदीमा डुबिरहेको छ, उताबाट आयो कोही र भन्यो, तिमीलाई बचाउनु भन्दा पहिला म 7 दिन भगवानको कथा सुनाउँछु। जो डुबिरहेको छ उसले के भन्छ? जानुस भाइ, मलाई अहिले बाँच्नु छ, 7 दिनपछि होइन। बचाउनको लागि कथाको आवश्यकता छैन। के को आवश्यकता छ? यस्तो गुरुको आवश्यकता छ जसले खियाएर पारी दार्न सकु। कथावाला भनिएको छैन जसले सबै शास्त्र पढेको होस्, होइन यो भनिएको छैन। बलवान हुनुपर्छ, कति बलवान हुनुपर्छ जसले खियाएर पारी तार्न सकु।

बसी बसी बसी सोचिरहन्छु कि यो संसार पूर्व जन्मको कुरामा यति किन लागेको हो। यदि टाङ्गावाला जसले टाङ्गा चलाउँछ उसलाई पनि मैले देखेको छु, ऊ कता बस्छ, अगाडि बस्छ, कतातिर हुन्छ मुख, अगाडितिर हुन्छ मुख। गोरु गाडावालालाई पनि मैले देखेको छु, ऊ पनि अगाडि बस्दछ, उसले पनि मुख अगाडितर्फ गर्छ। मैले पन्छीलाई पनि उडेको देखेको छु, परेवालाई पनि उडेको देखेको छु, ऊ पनि जब उड्छ त्यतातिर नै उड्छ जतातिर उसको टाउको हुन्छ। पुतली पनि उठ्छ त्यतातिर उठ्छ जता उसको टाउको हुन्छ। यो मानिसलाई यस्तो के भएको छ कुनै कि यो टाउको फर्काएर अगाडि हिँड्न चाहन्छ। माछालाई पनि मैले देखेको छु, पानीमा माछा पनि त्यो पनि त्यतातिर हिँड्छ जतातिर उसको शिर छ। तर मानिस मात्र यस्तो छ कि आफ्नो जीवनको डुङ्गामा उल्टो फर्केर हिँड्छ, यसैको परिणाम भोगिरहेको छ। सबै थोक भएर पनि, मानिसको शरीर भएर पनि तडपिन्छ, दुःखबाट तडपिन्छ। एकातिर त भनिएको छ नि, बडे भाग्य मानुष तन पावा, सुर दुर्लभ सत ग्रन्थन गावा, साधन धाम मोक्षकरद्वारा पाएन देही परलोक संवारा। ठूलो भाग्यले जब तपाईँलाई आपत पर्छ तपाईँ पनि यही छान्नुहुन्छ कि ठूलो भाग्यले शरीर पाएका छौं। जब तपाईँको व्यापार ठप्प हुन्छ, ठप्प भनेको त बुझ्नुहुन्छ नि, ठप्प राम्रोसँग भइरहेको छैन, तपाईँलाई लाग्छ ठूलो भाग्यले मानिसको शरीर पाइएको छ। जब तपाईँको श्रीमानले भन्नुहुन्छ म जाँदैछु, जब तपाईँलाई दुःख लाग्छ ठूलो भाग्यले मानिसको शरीर पाइएको छ। तपाईँको घरमा आगो लाग्छ ठूलो भाग्यले मानिसको शरीर पाइएको छ। तपाईँलाई कसैले मुद्दा हालिदिन्छ ठूलो भाग्यले मानिसको शरीर पाइएको छ। होइन, खुस्स हुन्छ नि खुस्स, जस्तो कसैले टायरबाट हावा निकालिदियो, कहिले देख्नु भएको छ कहिले? यो त सबैलाई हुन्छ, तर भन्ने कुरा छुट्टै हो, भन्ने कुरा अलग हो, वास्तविक कुरा अर्कै हो। तर जसले कुरा बुझेको छ उसले भन्नेछ हो, त्यो दुःखको समयमा पनि ठूलो भाग्यले मानिसको शरीर पाइएको छ। जुन मैले पाएको छु त्यो वास्तवमै ठूलो भाग्यले पाइएको हो। यसमा दुईटा कुरा छैन, तर जबसम्म यसको अनुभूति मानिसलाई हुँदैन मानिसले यो कुरा कसरी बुझ्न सक्छ? जुन महापुरूषले यो कुरा लेखेका छन् यो होइन कि पहिले लेखे र त्यसपछि अनुभूति भयो, होइन, पहिला अनुभूति भयो, यो कुराको अनुभव भयो, त्यसपछि उनीहरूले लेखे। अनुभव जब हुन्छ अनि केही भन्नुपर्ने आवश्यकता रहँदैन, र जबसम्म अनुभव हुँदैन र के हुँदैन, केही पनि होइन। तपाईँका मनका जुन इच्छाहरू छन् त्यसलाई म पूरा गर्न सक्दिन, तपाईँका मनमा जे इच्छाहरू छन् त्यसलाई म पूरा गर्न सक्दिन, तर तपाईँको हृदयको जुन इच्छा छ त्यसलाई म पूरा गर्न सक्छु। जुन तपाईँको मनको कल्पना छ त्यसलाई म पूरा गर्न सक्दिन, किनकि जब वास्तवमा मनको कल्पनालाई अलग्गै राखेर त्यस चीजको उसले अनुभव गर्दछ जे ऊ भित्र छ, अरू केही पनि छैन। त्यस पश्चात अरू केही भन्नुपर्ने आवश्यकता छैन, सुन्नका लागि छैन। त्यसपछि चयन नाता कोसँग छ, नाता के चीजसँग छ? वास्तविक नाता छ त्यस परमानन्दसँग। यदि त्यसको अनुभव तपाईँको जीवनमा छैन भने अरू सबै कुरा छ, तर केही पनि छैन। हृदयलाई त्यो चाहिन्छ, यदि हृदय भरिएको छैन भने तपाईँसँग सबै थोक भएर पनि कंगाल हुनुहुन्छ,

0: र जब घरमा आगो लाग्छ यो कुरा बुझिँदैन. बडो भाग्यले मानिसहरूले पाइएको छ, बडो भाग्यले मानिसको शरीर पाइएको छ. म मानिसहरूसँग कुरा गर्छु. कतिपय मानिसहरू छन् जसलाई दुःखको समय आएको हुन्छ, मसँग कुरा गर्न चाहन्छन्. म कुरा गर्दछु, चिन्ता नगर्नुहोस्, चिन्ता नगर्नुहोस्, सुखको समय आउनेवाला छ. मलाई कसरी थाहा छ दुःखपछि अरू के आउँछ र? सुख नै आउँछ. सुखपछि के आउँछ? दुःख आउँछ. यही कुरा म मानिसहरूलाई सम्झाउँछु. जब सुख छ सुखी हुनुहुन्छ, दुःखको प्रबन्ध गर्नुहोस्. र जब यदि प्रबन्ध तपाईँले गर्नुभएको छ भने दुःख त अवश्य आउँछ, तर त्यसमा तपाईँलाई डुब्नु पर्दैन.
1: श्री प्रेम रावजीको वचनलाई सुन्यौ, भजनलाई सुन्यौ, अनि मनलाई पक्कै यी वचनले आनन्दित पारे होला. फेरि भोलि भेटौँला.

0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि 4 व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
2: हेलो
3: हजुर
2: सधैँ कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
1: वर्षौंदेखि देश विदेशका 5 पारी होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक, सम्पर्क नम्बर 9841696844, 9841696844 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 57 27 599।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
3: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
2: कम्पनी संचालक समितिको निर्णय,
3: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
2: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
3: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
2: उद्योग दर्ताको निवेदन फारम ख,
3: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
2: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
3: मेसिन औजारको कोटेसन र स्किम,
2: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
3: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
2: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
3: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
2: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
3: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
2: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
3: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
2: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
3: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
2: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीति अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारी भाइ खासै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ सामाजिक क्षेत्रको विषयमा, समाज र साहित्यलाई जोड्ने कोशिश गर्नेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ, पोखरा महानगरपालिका वडा नम्बर 19 का वडा सदस्य हुनुहुन्छ, शुक्ल साहित्यिक प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ दुर्गा देवी बस्नेत। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: यति बेला अब सबभन्दा फर्स्ट अब जनप्रति भएर जनताले जिताइसकेपछि मेरो कामको जिम्मेवार भनेकै जनताको सेवा गर्नु हो। जनताकै सेवा गर्नेमा दिन बितेका छन् भने त्यसै सँगसँगै पनि बसेको टाइमलाई म अनि शुक्ल साहित्यको पनि अध्यक्ष भएपछि शुक्ल साहित्य संस्थालाई पनि अगाडि बढाउनुपर्छ भन्ने हिसाबले अब त्यसमा पनि म एकदम सक्रियताको साथ लागिरहेको छु।
0: भनेपछि पुरै व्यस्तै हुनुहुन्छ?
1: एकदम व्यस्त।
0: हजुर, ओडामा चाहिँ अब यो त अन्तिम वर्ष पनि निर्वाचित भएको होइन, कस्ता के कस्ता गतिविधिहरू गर्नुभयो तपाईँहरूको कार्यकालमा?
1: हाम्रो अब कार्यक्रम हाम्रो वडामा विकासका बजेटहरू, महिलाका बजेटहरू, दलित महिलाका बजेटहरू, अपाङ्ग ज्येष्ठ नागरिकका हरेक क्षेत्रमा काम गर्दा अब धेरै जस्तो हाम्रो के हुँदो रहेछ त भन्दाखेरि अरू भन्दा धेरै बजेट हाम्रो फेरि विकास निर्माणमा जाँदो रहेछ। अनि विकास निर्माणमा जाने क्रममा जति विकास निर्माणमा कार्य भइरहेको छ त्यतिकै अरू महिलाको क्षेत्रमा रकम छुट्याउनको लागि अब हाम्रो त फेरि महानगरपालिका भए पनि दिनमा महानगरपालिका फेरि रातमा अर्को ओडा सिङ्गो पुरुन्जर ओडा गाविस नै जोडिएर त्यसरी बनेको भएपछि अब उपल्लो भेग जहाँ पुरुन्जरको उपल्लो भेगलाई अहिले अलिकति त्यो दुर्गमै जस्तो भएको देखिएको छ, तर त्यो त होइन, त्यो सिङ्गो एउटा ठुलो गाविस नै थियो। त्यो गाविस आउँदाखेरि हाम्रो 19 एकदम ठुलो अनि थोरै भाग समथरले छोएको, अरू अधिकांश भाग फेरि पहाडी भूभाग भएको, अनि हाम्रो एकदम लेकसम्म पनि त्यस्तो हुने भएर विकासको क्रमलाई नै बजेट धेरै छुट्याउनु पर्ने त्यस्तो भइरहेको छ। त्यस्तै सन्दर्भमा हामीले विकासलाई नै बढी, विकास निर्माणलाई नै बढी जोड दिएका छौँ।
0: त्यो ठुलो ओडा र अनि अलिकति फरक खालको भनौँ न भौगोलिक बनावट भएपछि गाह्रो हुँदो रहेछ
1: भौगोलिक बनावट। जति समथरमा अब कम्तीमा 4 लाखै बजेट समथरमा हालियो भने पनि त्यहाँको विकास गर्न सजिलो हुँदो रहेछ होइन, त्यही फेरि भूगोलको बनावटमा त्यहाँ त 15 लाख हाल्दा पनि समथर भूभागको जतिको विकास गर्न अप्ठ्यारो हुने, त्यो अप्ठ्यारोको बावजुद पनि हामी अब सक्रिय साथ लगाइरहेका छौँ। हाम्रो 98% भन्दा बढी हाम्रो काम हरेक वर्ष भइरहेको छ, अब यो वर्ष पनि धेरै हुन्छ। हाम्रो अब कतिपय अलिकति हाम्रा यो अहिलेको जेएनजी आन्दोलनमा धेरै भाइ विद्यार्थी भाइ बहिनीहरूले अब मृत अब त्यो आन्दोलनकै क्रममा ज्यान जोखिममा पार्नुभयो, ज्यान गुमाउनु भयो, अनि त्यसको अलावा हाम्रो क्षतिहरू पनि त्यसभरि क्षति भयो र हाम्रो वडालाई पनि थोरै अरू वडाको सन्दर्भमा हाम्रो वडामा पनि थोरै क्षति भयो, त्यो क्षति लाई पनि परिमार्जन गर्दै हाम्रो त्यसलाई क्षति त भन्न मिल्दैन भए पनि थोरै भू भयो त्यसलाई परिमार्जन गर्दै हामीले धेरै विकास निर्माणका पडावासीहरूको अब हितको लागि नै काम गरिरहेका छौँ। हाम्रो सिङ्गो टिम नै त्यसरी नै अगाडि बढिरहेको छ।
0: महानगरपालिकाका एकदम सुगम ठाउँमा भएका ओडा र अलिकति दुर्गमै त होइन, अलिकति भौगोलिक बनावट समथलदेखि होइन अलिकति फरक भएको हुनाले चाहिँ अलिक गाह्रो जस्तो होइन कामहरू गर्न पनि, विकास निर्माणकै बाटाघाटा पनि त्यति बजेटले नपुग्ने खालको अवस्था छ भनेपछि अन्य कामहरू चाहिँ जस्तै विकास निर्माणका देखिने गरी पनि काम भएका छन्। वडा जनप्रतिनिधिहरू आएपछि यति परिवर्तन भयो भनेर चाहिँ महसुस गर्न गर्न सकिन्छ
1: सकिन्छ एकदम हामीले त अब देशको आएको बजेटको 98.78% त हामीले काम हरेक वर्ष गरिरहेका छौँ अनि त्यसको लागि विकास भएन भन्न त मिल्दैन अघिल्लो जनप्रतिनिधिको पालोमा पनि अघिल्लो वर्ष पनि धेरै विकास निर्माणका कामहरू भएका हुन् अहिले पनि त्यसरी नै भएको छ जसरी यो जनप्रतिनिधिहरू के अरे स्थानीय तहमा आयो विकास गरेर धेरै फड्को मारेको छ नि
0: हजुर हजुर
1: त्यो फड्को मारिरहेको छ त्यसलाई अब एकदम सकारात्मक लिनुपर्छ
0: हजुर अनि अन्य क्षेत्रहरू जस्तै देखिने विकास फरक हुन्छ अब महिला बालबालिका होइन ज्येष्ठ नागरिक कवि हजुरले नि भन्नुभयो दलित महिलाहरूको क्षेत्रमा काम गर्दाखेरि यो चाहिँ अलि देखिँदैन कि जो चाहिँ बौद्धिक विकासका कामहरू हुन सक्छन् जनचेतनाका कामहरूको रिजल्ट अलि ढिलो आउँछ
1: हजुर
0: यस्ता कामहरू के कस्ता गर्नुभयो तपाईँ
1: त्यो पनि हामीले हरेक वर्ष अब बजेट त छुट्याइरहेका छौँ बजेट छुट्याउने क्रममा कहिले अब हाम्रो प्रत्येक वडाहरूबाटै दुई दुईजना प्रतिनिधि आउने गरेर अब अलिकति नेतृत्व विकास गर्ने कि समाजमा नेतृत्व विकास पनि चाहिँदो रहेछ कि नेतृत्वै भएन भने अब जुनसुकै राजनीति पार्टीमा पनि नेतृत्वै भएन भने त त्यो महिलाहरू अगाडि आउनु सक्दैन त्यसै कारणले अनि नेतृत्व विकासको काम गर्यो छुट्याउँदा धेरै छुट्याइएको थिएन जम्मा 1,50,000 मात्रै थियो त्यसले पनि दुई क्षेत्रलाई ओगटेर अनि त्यस्तो गरियो भने अझ कहिले साबुन बनाउने तालिम गरिन्छ
0: हजुर
1: कहिले अब यो सिपमूलक यो झोला के अरे जुत्ता चप्पलहरू बनाउने गरिएको छ भने कहिले अब धुप बनाउनेहरू पनि गरिन्छ
0: हजुर
1: अब काम त्यतिले मात्रै प्राप्त हुँदो रहेछ के यो विकासको बजेटलाई अलिकति महिलाहरूलाई अलिकति धेरै छुट्याउनु पाए 5-7 लाख रुपियाँ चाहिँ छुट्याएर अनि निरन्तर उसैलाई मात्रै तालिम दिएर एउटा सक्षम बनाउनु पाए बोला त्यो हुँदो रहेछ अहिले त के भयो त भन्दाखेरि तालिम भनेको तालिममा मात्रै सीमित भयो जस्तो भयो कि तालिम लिनुहुन्छ अनि पूर्ण रूपमा हुँदैन अब सिलाई सिक्नुपर्छ सिलाइलाई पनि निरन्तर पूर्ण भएको छैन हुन त हामीले अब 10-12 अब सिलाइका मिसिनहरू पनि बाँड्यौँ उहाँहरूले अलिकति एकदम आफ्नो लगाव बढी देखाउनु भयो देखाएपछि ल न त भनेर अब दलित महिलाहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि अब अहिलेको सिलाइ फेसनको पनि धेरै जमाना अनि धेरै कटिङ सिक्नु भयो भने त्यसलाई त्यो सिपलाई पनि सजिलो क्या घरमै बसेर छोराहरूलाई खाना पकाउँदै घरमै स्कुल पुऱ्याउँदै फेरि गर्नु पनि सजिलो हुँदो रहेछ भनेर त्यो पनि गऱ्यौँ गर्न त अब त्यतिले मात्रै मलाई प्राप्त भयो जस्तो लागेको छैन अहिलेको अब एकदम महिलाहरू जुनसुकै क्षेत्रमा पनि अब्बल हुनुपर्छ राजनीति क्षेत्रमा नै उत्रिएर आउनुपर्छ भन्ने मलाई लाग्छ क्या
0: हजुर पक्कै पनि अलि चासो चाहिँ कतिको दिनुहुन्छ दिदी बहिनीहरूले
1: केमा राजनीति क्षेत्रमा
0: राजनीतिक यी सामाजिक क्षेत्र आफैले सिक्ने कुरामा पनि
1: आफैले सिक्ने कुरामा पनि यस्तो हुन्छ कहिले भयो दिदीबहिनीहरू असाध्यै चासो दिएर एकदम मनैदेखि र चासो दिएर दिनुहुन्छ भने फेरि कतिपय यस्तो हुन्छ त्यो अब घरको आर्थिक सम्पन्नता भएर हो कि अब के भएर हो कि अनि कति समय के धेरै व्यवहारिक ज्ञानमा भन्दा अहिलेको यो समय अहिले यो मोबाइलले खाएको हो कि मोबाइलमा पनि धेरै राम्रा कुराहरू छन् अनि राम्रा कुराहरूलाई सिक्दै जाने र नराम्रो कुराहरूलाई छोड्दै जानुपर्ने है अनि अलिकति बाहिर निस्किनेलाई अनि अब यो धेरै अब अहिलेको जमाना आयो अनि यी कुराहरू पनि सबै घरै बसेर हेर्न पाइने देख्न पाइने है अनि त्यो पनि सहभागितामूलकमा अलिकति कमी आएको हो कि भन्ने जस्तो मलाई लागेको छ
0: हजुर हजुर त्यही त त्यो खालको कि एकदमै इच्छा शक्ति भएर ल न हामी गर्छौँ भन्ने खालको नि अलिक कम हो कि जस्तो देख्छु कि अब तालिम हामीले गरियो सहभागिता हुने तर त्यही पनि एकदम भित्रैदेखि इच्छा गरे त भनौँ न अब तपाईँ हामी सिकेर आएको त होइन
1: होइन
0: बिस्तारै गर्दै गर्दै त्यो चासो राख्यो भने नि परिवर्तन आउँछ
1: यति धेरै परिवर्तन त पहिलाकोदेखि त धेरै आउनु भएको छ धेरै भयो भने अझ छोराको तुलनामा पुरुषको तुलनामा होइन अझ महिलाहरू अझ बढ्न नसक्नु भएको हो कि
0: जस्तो देखिँदै के फरक हुँदो रहेछ अहिले जनप्रतिनिधि भएर जनताको सेवा गर्दा र एउटा अन्य संस्थामा पनि हुनुहुन्छ तपाईँ होइन एउटा सामाजिक व्यक्ति मात्रै हुँदा र जनप्रतिनिधि नै हुँदा के हुँदो रहेछ
1: यस्तो नि अब जुनसुकै क्षेत्रमा पनि अब आफूले अगुवाई गरेको क्षेत्रमा त त्यो अत्यन्त लागि पर्नु पर्ने स्वाभाविकै हो है कुनै पनि संघ संस्थाको अब पदीय दायित्व बसे पदीय जिम्मेवारी पूरा गर्नु त आफ्नो कर्तव्य हो त्यो गरिन्थ्यो गरिसकेपछि पनि अब त्यत्रो जनताले मत दिएर अत्याधिक मतले जिताउनु भयो होइन, त्यो जिताएको मतलाई म हरेक दिन उहाँहरूको मतले कुनै पनि विकास निर्माण र गरे महिलाका कुराहरूमा महिला पीड़ाहरूमा मलाम लाउन सकौँ भन्न चाहन्छु।
0: हजुर हजुर, पक्कै पनि धेरै गर्नु भएको छ। यो फेरि एकदमै जनप्रतिनिधि भनेपछि काम त्यति धेरै के अरे व्यस्त भइरहेको छ, काम चाहिँ देखिँदैन,
1: व्यस्त भइरहेको छ। अनि काम त अब नदेखिने होइन, काम देखिन्छ। अब कामलाई हेर्ने नजर कस्तो हुन्छ होइन, अहिले त के आइरहेको छ भने काम जति राम्रो गर्यो गरे पनि त एउटा त्रुटि कतै भेटायो भने त्यही त्रुटिलाई अनि एकदम धेरै आवाज फैलाउने क्या, त्यस्तो पनि मानसिकता मान्छेमा आएको छ। अब त्यो त राम्रो नजरले हेर्दाखेरि त्यो राम्रै हुन्छ के अरे, अब नराम्रो नजरले हेर्ने मान्छेलाई त कहिले पनि त्यो राम्रो साबित गर्न सकिँदैन। तर विकास निर्माणमा भयो, महिलाको क्षेत्रमा भयो, धेरै जब जनप्रतिनिधि विहीन भन्दा, जब जनप्रतिनिधि 20 वर्ष जनप्रतिनिधि विहीन समयमा भन्दा अहिलेको 10 वर्षमा त एकदम आकाश जमिनको फरकले विकास भइरहेको छ नि।
0: हजुर, त्यो महसुस पनि गर्नुभयो होला पक्कै पनि। यो अझै हजुरहरूले भनौँ न, यो कार्यकाल अब सकिँदैछ, अझै गर्न मन लाग्छ तर गर्न नभ्याएका कामहरू सम्झिने केही छन्
1: नि? त्यो अब कतिको अब एउटा एम्बुलेन्स जान नसक्ने बाटो घरहरू पनि अब त्यस्तै एउटा दुइटा त्यस्तो भेटिनुहुन्छ है, त्यहाँ पनि के हुन्छ त नि भन्दाखेरि फेरि त्यो घरलाई एम्बुलेन्सको आवश्यकता छ तर फेरि बाटो चक्लाउनेको क्रममा जग्गाले के जग्गाको विवादले त्यो बाटै लान नसक्ने अवस्थामा पनि कति छन्। अनि त्यो अवस्थामा अब यस्ता दुइटा त्यस्ता ठाउँहरू पनि छन्, अब त्यो ठाउँलाई भोलि जसरी भयो नि हरेक जनताको घर घरमा एम्बुलेन्स पुगोस् र अब त्यो बाटो घाटो पानी बिजुली बत्तीहरू त्यस्तो समस्यामा नपरून्, रोग लाग्ने बित्तिकै त्यहाँ अब ट्याक्सी बोलाउनु पर्छ कि एम्बुलेन्स बोलाउनु पर्छ कि अब कुनै त्यो आगजाने भयो भने दम्पल पुर्याउनु पर्छ कि, त्यस्तो ठाउँहरूमा मान्छेमा पनि सचेतता आओस् र बाटो घाटो निर्माण गर्ने ठाउँमा पनि अलिकति एक दुई घाट छोडेर यो हाम्रै विकासको निम्ति हो है भन्ने कुराहरू हरेक जग्गा धनीमा हरेक आओस् भन्न पनि चाहन्छु।
0: त्यो खालका समस्या नै छन्,
1: सानो पनि नछोड्ने,
0: विकास चाहिँ जताततै चाहिने, एक पित्ता अथवा चारो मन छोड्न नि गाह्रो मान्ने
1: हो। बाटो आफ्नो घरको अगाडिसम्म चाहियो चाहियो, तर आफ्नो जग्गालाई एक हात पनि छोड्न नसक्ने अवस्था पनि त्यस्तो देखिएको छ। अब ती पनि कति ठाउँमा त अब धेरै सहकार्य गर्दै धेरै अग्रजोर राख्दै, कतिमा त अब डोजरमा पनि आफै बसेर पनि त्यस्तो निकास निकाल्नुपर्ने अवस्था पनि आएको छ भने, कतिमा अझै त्यो समस्या छ, त्यसलाई पनि अब समयअनुसार उहाँहरू पनि परिवर्तन हुनुहुनेछ र विकासको पूर्वाधार पनि हरेकको घर घरमा पुग्नेछ।
0: तपाईँले सोचे जस्तै जस्तै हामीले भन्यौँ नि सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेर भन्यौँ, त्यो खालको ठ्याक्कै अधिकार दिन सकिएको हुँदो रहेछ कि रहन्छ भन्न बाहिर बसेर सजिलो छ होइन, ठ्याक्कै त्यहाँभित्र जाँदाखेरि कस्तो रहेछ?
1: होइन, सिंहदरबारको पनि गाउँ गाउँमा पनि नआउने होइन, आउँछ। आएपछि के हुने त भन्दा, अब जति स्थानीय तहमा आएको बजेट छ नि त्यसले मात्रै अब कसौडीमा भात जति छ त्यति नै बाँडेर खाने त हो, तर आवश्यकता एकदम भोक लागेको हो र काम गरेर आएर भोक लागेको कसलाई छ त्यसलाई बढी र अरूलाई कम खान पाए हुन्थ्यो भन्ने हाम्रो हो के अरे, तर त्यहाँ त फेरि अलि त्यस्तो नहुने क्या, जहाँ एकदम गर्नै पर्ने काम छ, जहाँ विकास खटेको छ त्यसलाई अलिकति बढी दिने र अनि पछि अलिकति राम्रोलाई अलिकति कमै गर्दै गर्दै जाने भए पनि अझ राम्रो हुन्छ क्या। यहाँ त के हुन्छ त भन्दाखेरि विकासको बजेट एक त महानगरले छुट्याएको बजेटको सिन त्यही एरिया हुन्छ, अनि त्यही एरियालाई अनि आफ्नो आफ्नो अति आवश्यक क्षेत्रमा अनि हामी छलफल गरेर अनि सबैको निवेदनहरू आउँछन्। निवेदन आएका पनि पुरै निवेदनहरूलाई त हामीले सम्बोधन गर्न सक्दैनौँ, किन त्यो बजेटको आधारमै बाँड्नुपर्ने हुन्छ, अनि त्यो बजेटको आधारमा बाँड्दाखेरि अब कतै पार्न सकिन्न, अब त्यहाँ नपार्ने क्रममा त्यहाँ अलिकति मन दुखेको पनि हुनसक्छ भने, अब त्यो पहिलो वर्ष सकिएन भने दोस्रो वर्ष तेस्रो वर्ष गर्दै गर्दै हामीले अब यो वर्षसम्ममा धेरै को समस्या हल करते जा फिर गर्नुपर्ने विकास का बजेट अब आगामी निर्वाचन में होने आगामी बजेट परिपूर्ति कर
0: एउटा भनम न महिला हैन हामी महिला भनेर पछाडि परिदैन र पनि कहिलेकाहीँ हाम्रा जिम्मेवारीहरु धेरै हुन्छन् परिवार समाज इष्टमित्र आफन्तहरुमा त्यो त छदै छ फेरि वडा सदस्य त्यही माथि फेरि यति ठूलो साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठान अत्यन्त पुरानो संस्था जुन पोखरा महानगरपालिका वडा नम्बर 16 बाटुलेर चौरमा रहेको छ यो संस्थाको अध्यक्ष पनि हुनुहुन्छ त्यो हिसाबले हेर्दा त्यो जिम्मेवारीको हिसाबले कहिलेकाहीँ समय व्यवस्थापन गर्न गाह्रो हुन्छ कि हुँदैन
1: समय व्यवस्थापन त मैले एकदमै सकेसम्म मिलाउँछु अनि ओडाको र उस्तोमा त्यो नपर्ने तरिकाले मिलाउँछु त्यो समय व्यवस्थापन गर्न त सकेसम्म आफैले गर्नुपर्ने हो क्या आफैले गर्नुपर्छ अनि म त्यस्तो मलाई समयले बाधकै बनाएको त छैन
0: हजुर
1: तर म समयलाई एकदम ध्यान दिन्छु र बाधक बनाएर आज यस्तो उपस्थित हुन सकेनौँ यस्तो आमा ढिला भयो यस्तो भयो त्यो बाइचान्स कुनै आफ्नो स्वास्थ्यले मात्रै अब स्वास्थ्य अस्वस्थ हुकुम भएको कारणले त्यो कुनै भयो होला नत्र मैले समयलाई त एकदम म्यानेजमेन्ट गर्छु नत्र घर परिवारै बिग्रिन्थ्यो छोराछोरी बिग्रिन्थे अनि त्यस्तो नगरिकन महिलाहरूले एक त बाहिर निस्केन घर परिवार छोराछोरी समाज अनि इष्टमित्र पति पर पाहुनाहरूलाई सबैलाई मिलाउँदै अगाडि बढ्नुपर्ने हुन्छ अनि त्यो घर बिगारेरै अब राजनीति गर्ने घर बिगारेरै साहित्यिक भन्ने कुरा त हुँदैन त्यसलाई मिलाउँदै लाने कुरा हो
0: त्यही माथि अब अहिले साहित्यिक संस्थाको मात्रै नेतृत्व गर्नु भएको छैन फेरि त्यो क्रियाशीलता लेखनमा पनि देखिन्छ अब यही असोजको 26 गते सोमबारको दिन तपाईँको दोस्रो कृति भावनाको चित्र लोकार्पण हुँदैछ होइन यो चाहिँ कस्तो खालको कृति हो कति बेला लेख्न भ्याउनुहुन्छ तपाईँ
1: यो मेरो मनका भावनाहरू जति बेला ओर्लिन्छन् नि होइन मनका तरङ्गहरू भावनाहरू जति बेला ओर्लिन्छन् मलाई एउटा समयले रोक्दैन किनभने मैले जतिखेर पनि मैले सिरानीमा कफी कलम यता राखेकै हुन्छु कहिले म जुरुक्क उठेर राति उठेर गर्दा पनि मलाई झाप झाप आउँछ क्या आएपछि म त्यति बेला लेख्छु अनि पछि कति बेला त्यो घरि अब यस्तै लेख्नुपर्छ भनेर गरे बेला पनि आउँदैन अनि समयलाई अब कहिले बिहान कहिले बेलुका कहिले राति त्यस्तो भएर आएर अब पहिला पनि जनप्रतिनिधि हुनभन्दा अगाडि एउटा सम्झना भन्ने पहिले लेखेको थियो त्यसलाई मैले प्रकाशन गरेँ भने अब जनप्रतिनिधि भएर आउँदाखेरि एउटा मनका भावनाका चित्रहरू
0: हजुर
1: त्यसलाई कोरेर अब यो 26 गते
0: हजुर
1: त्यसलाई लोकार्पण गर्ने अनि वडा कार्यालयमा गर्ने भन्ने पनि सोचेर पत्रहरू पनि बनिसकेका छन्
0: हजुर
1: त्यसको पर्म कतिथि भन्ने मान्छे त्यही कुरामा आउँदै हुनुहुन्छ
0: हजुर हजुर जो चाहिँ कविता सङ्ग्रह
1: हजुर
0: कविता सङ्ग्रह हजुर केही अहिले सम्झना छ केही सुनाउन सक्नुहुन्छ
1: मैले त अब सम्झना सुनाउनु अहिलेको यो भावनाको चित्रमा त अब अहिले तत्काल घटेका घटनाहरू अब यो त्रिशुलीकै त्यो रसुवाको बाढी पहिरोमा पनि परेको थियो छ भने अनि हाम्रो जब प्लेन दुर्घटना भयो नि
0: हजुर
1: त्यसको पनि छ अब त्यो माघे सङ्क्रान्तिको दिन भन्ने कुराहरू छ अहिले अब त्यसलाई मैले अहिले निरन्तर कण्ठ भारेको छैन तर अब अरू भने बरु सम्झनाका लहरहरूमै अलिअलि त्यो छ अब
0: कुनै एउटा जहाँको भए पनि जुन भए पनि हुन्छ सुनाउनु
1: हुन्छ हस् धन्यवाद मलाई त एकदम भावनाले जहिले पनि छुने के अरे अब आस्ने बोल्ने मेरा बोलीहरूमा प्रतिबन्ध लगाएको छ हिँड्ने मेरा पाइलाहरूमा खाडल खनिएको छ पृथ्वीको भार भएर बाँच्न परिरहेको छ यसरी नै मेरो जीवनचक्र चलिरहेको छ यसरी नै मेरो जीवनचक्र चलिरहेको छ होइन त्यस्तो जतिखेर जे आउँछ अनि त्यतिखेर कोर्छु अनि वास्तविक घरका घटनाहरूलाई पनि कोर्थेँ त्यो कोर्दाखेरि पनि के भयो भने एकपटक मैले आफ्नो घरका घटनाहरू धेरै कोरिराखेको थिएँ कोरिराख्ने क्रममा अब घर परिवारले हेरेपछि मन दुखाउन पनि दुःखको जस्तो पनि लाग्यो क्या अनि त्यो दुखाउनु पर्ने त थिएन थिएन होइन तर त्यो दुखाएपछि अनि कता घरमा झगडा हुन्छ कि त्यस्तो पनि हुँदो रहेछ
0: क्या
1: त्यस्तो पनि हुँदैछ अनि त्यो घरमा झगडा पार्नुभन्दा भने सकेसम्म मैले घर परिवारलाई पनि आफन्त अग्रज चाहिँ नदेखाउने अनि छोराहरूलाई यस्तो के भएछ यस्तो भयो भनेर पढ न त भन्ने
0: भन्ने
1: त्यसमा
0: त पहिले बच्चैदेखि लेख्नुहुन्थ्यो?
1: हामीले मलाई 16-17 वर्षको उमेरदेखि नै लेख्न असाध्य आउने, लेख्ने लेखेर पनि अब समय परिस्थिति अनुसार त्यति बेलाको घर त्यति बेलाको ठाउँ त्यति बेलाको परिवेश नमिल्ने मैले अब लेखेर मैले अब 20-21 वर्षको उमेरमा मैले एउटा लेखिसकेको थिएँ भने अब 30 वर्षको अन्धकारमा पनि मैले लेखिसकेको थिएँ भने तिनलाई छपाउनलाई कसैले यो छापिदिन्छ कि यो गरिदिन्छ कि भन्ने पनि त्यति बेला त्यो ऊ आएन के कुनै दिन यो सम्पन्न होला अनि त्यति बेलै छाप्नु पर्ला भन्ने भएको थियो भने अनि हामीले राख्दाखेरि अहिलेको जस्तो भर नै अनि पछि त्यो तखता हुने तखतामा के गा भयो त्यो देखेको गर्दा हुँदाखेरि माथिबाट चाहिँ स्यान खस्ने अनि खसेपछि त्योलाई छ त्यो ऊहरूलाई सबै धमिराले खाएछ कि होइन धमिराले खाएपछि मैले अनि त्यो दुईवटा किताबहरू त्यस्तै धमिराले खायो खाएपछि अनि मलाई लेख्न अलिकति म ओझेलमा परेँ क्या जुन उसले देखिएको थियो अनि त्यो नभएपछि म अलिकति ओझेलमा परेको थिएँ अनि जब शुक्ल साहित्य प्रतिष्ठानमा फेरि आबद्ध भएँ अनि मेरो लेखेका पुराना लेखहरूको फेरि पुनः ताजकी भयो क्या पुनः ताजकी भए फेरि आउन थाल्यो अनि मैले फेरि लेख्न थालेँ
0: हजुर
1: त्यस्तो भयो
0: यो पनि एउटा साधना नै होला है जहिले लेखेँ त्यति आउँ
1: जहिले लेखेँ त्यति आउनु कुन विषयमा लेख्ने भने अनि त्यो विषयलाई छन्द गर्ने बित्तिकै अनि त्यस्तै विषयमा लेख्दै लेख्दै गयो लेख्दै लेख्दै गएपछि अब एक पाना दुई पाना हुन्छ त्यो दुई पानाबाट अनि कतिवटा यसमा उतार्न सकिन्छ त सबै उतार्दो त फेरि राम्रो पनि हुँदैन
0: हजुर
1: अनि फेरि छोटो काट्दाखेरि पनि कति हुन्छ भन्ने लेख्छु मैले अब अरू त धेरै बिगी हुनुहुन्छ धेरै साहित्यकारहरू हुन्छ धेरै अग्रज साहित्यमा भिजनु भएको छ उहाँहरूको लेखन शैली छुट्टै होला होइन म त अब भर्खरै घर व्यवहार छोराछोरी नाति नातिनालाई हुर्काउँदै त्यही समयको पाएको बेलामा अनि लेखन गर्ने हो तर अरू समय भयो भने अझ फेरि छिट्टै पनि अर्को निकाल्ने त्यस्तो पनि जाँदर पनि
0: त्यो त सक्रिय जीवन जिउनु भनेको त एकदम आनन्द के होइन आफूलाई पनि आनन्द हुने कुरा हो नि त अरू अरू कुराहरू मनमा खेल्न पाउने
1: पाउँदैन अरू कुराहरू मनमा खेल्न पाउँदैन आफूलाई त सोचे अब त्यहाँ कतै गयो अनि कतै गएपछि कुनै घटना घट्यो अब त्यो घटनाको बारेमा अलिकति दुई चारवटा केही लेखौँ न भनेको त अब त्यत्रो बाढी आयो है त्यत्रो बाढी आउँदाखेरि मान्छेहरूले अब देश डुब्यो देश रोयो होइन अनि पछि त्यो त्यस्तो भएपछि अहिले हाम्रो मानवता के भयो त नि भन्दाखेरि पैसातिर गयो क्या होइन त्यो देश रोएको बेलामा त अलिकति संवेदनशील हुने मान्छेलाई त तैरिएका लासलाई छोडेको छ मान्छेले ग्यास
0: होइन
1: अब त्यो डुबेको सास गरे अब त्यो हिलोले पुरिएको सासलाई मान्छेले छोडेको छ त्यो लास तानेर मान्छेले गहना निकालेको छ अब त्यस्तो मानवता कहिलेसम्म टिक्छ यो मासी नेपाल होला पन्जाको पलाएको होला हाम्रो अग्रजले भन्नुहुन्थ्यो त्यही होला तर सत्य मानवता जुनले जति वीरता देखाउनु भयो जसले उहाँहरूमा मात्रै छ क्या मानवता अहिले मानवता चिन्नलाई पनि गाह्रो छ सबै मान्छे त यहाँ धेरै जन्मिनु भएको छ नि त मानवता भएको मान्छे कतिजना हुनुहुन्छ भनेर एउटा क्यालकुलेसन गर्नुपर्ने बेला आएको छ
0: यो हो त नि एकदम मानवता हराएको समाज हामी निर्माण गर्दैछौँ कि भने त अहिले पहिला हेर्ने हो भने एकदमै आफ्ना आग्रजहरूलाई सम्मान गर्ने त्यो मान मर्यादा मान भनेको डर पनि लाग्ने भर पनि लाग्ने होइन कोही देखियो भने ओहो उहाँ त भने जस्तो हुन्थ्यो नि तर अहिले त म भन्दा ठुलो को छ भने
1: है दायित्वमा पनि आफ्नो दायित्व पुरा नगर्ने अर्थात् खुट्टा तान्ने राजनीतिक क्षेत्रमा हेर्ने भने पनि एकदम खुट्टा तान्ने अनि महिलाहरूलाई राजनीति गर्न एक त घरबाटै गाह्रो अनि फेरि राजनीति गर्न पनि गाह्रो हरेक क्षेत्रमा त्यस्तो छ क्या
0: हजुर हजुर ठ्याक्कै राजनीतिकै प्रसङ्ग ल्याउनु भयो राजनीति क्षेत्रमा महिलाहरूको सहभागिता चाहिँ कस्तो देख्नुहुन्छ
1: पहिलाको भन्दा त अहिले राजनीति क्षेत्रमा सहभागिता त छ होइन जुनसुकै पार्टीमा भयो भने मान्छेहरू राजनीतिमा लाग्नुपर्छ राजनीति भनेकै अब देशको मेन नीति हो भन्ने कुराहरू त बुझ्नुभयो तर बुझेर पनि के हुने त नि अन्त जति पुरुषहरूले समय दिएर अब यो बोल्दाहरूले पनि चिया गफमै पनि उहाँहरूले धेरै देशको बारेमा कुरा सुन्नुहुन्छ बुझ्नुहुन्छ भने महिलाहरूलाई त अब त्यो घरकै काममा व्यस्त हुने त्यो व्यस्त भएपछि उहाँहरूले त्यो अब खाना पकाउँदै यो अहिलेको देशको स्थितिको बारेमा बुझ्ने सुन्ने गर्ने भने त एकदम राम्रो राम्रो हुन्छ होइन त्यो गर्नु भएन भने उहाँहरूलाई फेरि जहिले पनि अब यता घरले पछाडि पारेको छ अनि

0: कोटाले दिएका पदमा पनि राख्ने महिला चाहियो होइन, अलिकति पुरुषसँगै कम्पिटेटिभ भएर अथवा त्यो एकदमै हुन्छ नि निर्णायक तहमा चाहिँ नदिने के
1: निर्णायक तहमा त अहिले पनि अब महिलाहरूको निर्णायक तहमा पुग्नु भएको छैन। उयो यस्तो हुन्छ जुन एउटा महिलाले राजनीतिक क्षेत्रमा लाउँदा आफ्नो निर्णय गर्ने अधिकार त आफूले गर्न पाउनु पर्यो नि त होइन, त्यो नपाइकन अनि उयो टिके सिस्टम जस्तो क्या एउटा गोलीबाट दिएको उसको सक्षमताले पाएको होइन मैले मिलाइदिएको, अब कुनै अब प्रतिनिधि छनौट हुन्छ अब कुनै अब अधिवेशन आउँछ केही आउँछ त्यो ओडाले गर्ने जिम्मा ओडालाई थाहा छ यो महिलालाई राजनीतिमा यति धेरै लागेको छ यो पठायो भनेदेखि यो जनताको जनमत पनि यसले जित्छ अनि राजनीतिमा पनि अगाडि पठाउने यसले बढ्छ भन्नुभन्दा माथिबाट नेताहरूले के भन्नुहुन्छ भने तपाईँहरूले फलाना फलानालाई प्रतिनिधि छाउनु गरेर पठाइदिनुहोस् है हो त्यो प्रविधिले अहिले महिलाहरूलाई अझ खिन्न त
0: हो
1: बोध भएको हो कि
0: ग्रास रुटमा एउटाले काम गर्यो
1: नेताको रोजाइमा अरू भने अनि त्यही भएर अहिले पनि पार्टी खस्किँदै गएर अनि अब नयाँ ऊर्जा आएको हो भन्ने मलाई महसुस भएको छ क्या।
0: हजुर हजुर, जिम्मेवारीको हिसाबले भनौँ न अब त तपाईँ आफै पनि जनप्रतिनिधि सदस्य होइन वडा सदस्य अब अध्यक्षमा त दाबी गरे हुने
1: हजुर
0: त्यस्तो सोच बनाउनु भएको छ कि छैन?
1: होइन अध्यक्षमा पनि अब पार्टीले उठ्नको लागि पहल गर्यो भने म पछि हट्दैन किनभनेदेखि मेरो पनि त 17-18 वर्षदेखिको राजनीतिमा मेरो लगाव छ लगानी छ होइन, मैले हरेक क्षेत्रमा अरू क्षेत्रमा जतिको काम गरिरहेको छु मैले राजनीतिमा पनि त्यतिकै काम गरिरहेको छु त्यो लगाव छ, तर अब त्यो फेरि मेरो एउटा एकल निर्णयले मात्रै हुँदैन पार्टीको निर्णय हुनु पर्यो अनि त्यसरी नै जानु पर्ने।
0: हजुर, किनभने अहिले पनि के देखियो भने जुनसुकै पार्टीमा पनि कमसे कम तपाईँहरूलाई त स्थानीय तह चलाएको अनुभव पनि भयो नि त 5 वर्षमा, नयाँ व्यक्ति ल्याउने त फेरि उसले सिक्दा सिक्दै 5 वर्ष जान्छ त्यो भएको भएर त्यहीँभित्रको सक्षम व्यक्तिहरूलाई अझ हामी महिलाको कुरा गर्छौँ अहिले जनप्रतिनिधि सदस्य महिलामा जित्नु भएको महिलाहरूलाई जुन जुन पार्टी हुनुहुन्छ त्यति दिनुभयो भने त हामी महिलाको अलिकति अर्थपूर्ण सहभागिता यहाँबाट हुन सक्छ नि त त्यो खालको दबाब हरेक पार्टीमा दिनुपर्ने देखिन्छ कि
1: जुनसुकै पार्टीबाट पनि महिला नेतृत्व हुनुपर्छ। अहिले पोखरा महानगरकै सन्दर्भमा हेर्यो भने अब गत निर्वाचनमा पनि अन्ना बेगबाट शारदाजीले जित्नुभयो भने अहिले पनि त 17 अरू क्षेत्रबाट पनि अब 2-3 महिलाहरूकै टिकट जुनसुकै पार्टीले पनि 2-3 महिलाको टिकट दिने भने त 6 महिला त हुनुहुन्छ नि त
0: महानगरमा
1: अनि त्यस्तो नहुने के बल्ल बल्ल एउटा एउटा पनि कुनै पार्टी दिन्छ कुनै पार्टी दिँदैन अनि सबै पार्टीले अब यो जम्मै कुरा नीति भनेर हुनु पर्ने जब संविधानबाटै 2 महिला यो थिएन भनेदेखि 5 पनि 5
0: केही
1: पनि दिनुहुन्थेन भनेपछि जब 2 कोटा छुट्टिएर आएको थियो भनेपछि अनि बल्ल 2 महिलाहरूको सहभागिता हुने अनि त्यहाँ निर्णयमा वडाको निर्णयमा त बस्न पाउनु भयो नि त अनि त्यस्तो हुने भयो अनि हरेक पार्टीले हाम्रा फलाना वडामा यो महिलालाई जिताउनु पर्छ भनेर महिला नेत्री खडा गरिदिने हो भने तर हाम्रो पोखराको अब 33 वार्डबाट केही न केही 10 महिलालाईसँगमा टिकट दिने चाहिँ पार्टी
0: हो
1: जुनसुकै पार्टीले पनि दियो भने त गएर पछि गएर 15 होला गएर 20 होला अहिलेको अवस्थामा त्यसरी उहाँले हाँक्न त सक्नुहुन्छ नि
0: होइन
1: हाँक्न सक्नु कुरा त हुँदैन हाँक्न सक्नुहुन्छ तर पनि अब यो एकदम राजनीति चर्खेल हुन्छ
0: अनि गर्ने त के नै हो र त्यहाँ त अब त सिस्टम नै गर्ने हो नि त होइन अनि फेरि जति जे भने नि जिम्मेवार भइसकेपछि त हामी अध्ययन पनि गरिन्छ होइन अवसर पाएपछि अनि फेरि पुरुषहरूले त्यो जानेरै आउनुभएको त होइन हामीले के सोच्ने भने समाजै यस्तो छ कि पितृ सत्तात्मक सोच होइन पुरुषले सर्वे सर्वा जान्न छ भन्ने खालको मानसिकता महिलालाई केही पनि आउँदैन भन्ने खालको मानसिकता छ कि हामी यहाँ त्यो चाहिँ कतिको भोग्नु भयो अहिले जनप्रतिनिधि हुँदाखेरि नै पनि कि
1: त्यो त अब यो पितृ सत्ताले अब जरो काटिरहेको अझ पहिलाको तुलनामा त थोरै केही न केही छेउछाउका जराहरू काटेकै छन् तर अब बिचकै मूल जडै काट्न बाँकी नै छ अब त्यो पनि पछि अबको 10 हुन भन्न पनि सकिन्न त्यो पनि हुन्छ किनभनेदेखि देश हाँक्ने भनेकै महिलाले हो जब महिलाले घर हाँक्न सक्छ घर राम्रो गराउँछ जब महिलाले आर्थिक मितव्ययतालाई राम्रो गर्छ हरेक क्षेत्रमा हेर्दा पनि 100 पुरुषहरूले हिँडाबिना गर्नुभयो।

0: خوشبانه آتش जना गरे मैले अहिले एकदम राम्रो हुनुहुन्छ त्यो एउटा दुइटा त्यो बिहा भएछ र त्यो अलिकति कतै त्यो केही भएको होला नत्र महिलाहरू एकदम आर्थिक पारदर्शी एकदम हुनुहुन्छ त्यो विकासकै बजेट हेर्ने भयो हेरौँ अनि पछि यो के अरे छुट्याइएका बजेट हेरौँ त्यसमा पनि महिलाहरूलाई एउटा सोझो पारा हुन्छ क्या यो देशको पैसा अनि राज्यको पैसा राज्यमा लगानी गर्नुपर्छ भन्ने हुन्छ भने कतिपय फेरि अलि त्यसमा पनि जाने बुझेको हुने भएर होला कतिले फेरि जति छुट्याएको पैसाहरू पनि अलिकति निकाल्नुपर्छ अलिकति अनि पछि बिन मिलाउनुपर्छ त्यस्तो तरिका भयो भने त राजनीति क्षेत्र त राम्रो हुँदैन होइन अनि त्यो फेरि महिलाहरूले त्यस्तो त्यो धेरै त्यो जान्नुहुन्न नजान्नु भन्दा पनि उहाँले त्यो चाहनुहुन्न क्या चाहनुहुन्न किनभनेदेखि म आफैलाई लाग्छ कसैले दान गरेको पैसा मैले खानु हुँदैन होइन अर्काले दान गरेछ भने मैले किन खाने होइन मेरै बाबुबाजेको सम्पत्ति छ मेरै मेहनत छ अनि मेरो गरेर जे छ त्यसैमा म रमाउनु पर्छ भन्ने कुरा त्यो जो जोले जान्नुभयो त्यसलाई राम्रो हुन्छ क्या जो जो जान्नुहुन्न अनि जो भ्रष्टाचारमा मुसिनुहुन्छ के हुन्छ अहिले भ्रष्टाचार गरेर केही गरेर खाएर मात्र हुँदैन कि अर्को सत्ता अर्को ऊ आयो भने त त्यसलाई त उथल पुथल पार्छ नि त उसको तिन पुस्ता उथल पुथल पार्छ भनेपछि हामी एकदम जोगिएर काम गर्नुपर्छ अनि जनताकोले दिएको करको पैसाले पनि हामीले त्यो भ्रष्टाचार गर्नु हुँदैन भन्ने हरेक तर तक्कामा हरेक क्षेत्रमा हरेक जनप्रतिनिधिहरूले हरेक ठेकदारहरूले हरेक उसमा काम गर्नेहरूले त्यो बुझ्नुभयो भने नेपालको परिवर्तन हुन त बेर लाग्ला जस्तो मलाई लाग्छ
1: हजुर हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भनिदिन्छ
0: अन्तिममा अब अहिले अब रेडियो सफलता सुनिराख्नु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले पनि राम्रोसँग अध्ययन गरेर यसलाई अब कतै कमी कमजोरी त्रुटि भयो भने यहाँ तपाईँहरूको त्रुटि भयो यसलाई अब सताउनु पर्नेछ भोलिका दिनहरूमा तपाईँ यसरी जानुहुनेछ भने राय सल्लाह अवश्य पनि दिनुहुनेछ भन्दै जुन रेडियो सफलताले मलाई बोलाउनु भयो तपाईँहरूलाई पनि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि आज हामीले छलफल गऱ्यौँ समाज र त्यो सँगसँगै साहित्यलाई पनि जोड्ने कोसिस गऱ्यौँ तर भित्रैसँग जान सकेनौँ पोखरा महानगरपालिका वडा नम्बर 19 वडा सदस्य शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष एकदमै सामाजिक क्षेत्रमा लागि पर्नु भएको व्यक्तित्व दुर्गादेवी बस्नेतसँगको आजको कुराकानी हामीले प्रस्तुत गर्यौं साहित्यिक क्षेत्रमा अथवा राजनीतिक क्षेत्रमा सामाजिक क्षेत्रमा जुन तरिकाले उहाँ लाग्नु भएको छ अझै उहाँलाई अगाडि बढ़नका लागि प्रेरणा मिलोस् भन्ने शुभकामना पनि म दिन्छु त्यो सँगसँगै उहाँको कृति दोस्रो कृति भावनाको चित्रको लोकार्पण हुँदैछ यही असोजको 26 गते सोमबार पोखरा महानगरपालिका वडा नम्बर 19 को सभा हालमा हुँदैछ बिहान 7:30 बजे यो कार्यक्रमको पनि भव्य सफलताको म कामना गर्दै भोलि फेरि हामी नयाँ अतिथिसँग नयाँ विषयमा छलफल गर्ने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9537325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
6: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ताभन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन, स्वच्छ समाज, खुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास,
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम।
4: हृदयको आवाज।

0: सुखी जीवन स्वच्छ समाज खुलेर निकालौं हृदयको आवाज। नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौं। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दछौं। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाज आजको श्रृंखलामा हामीसँग हुनुहुन्छ सामाजिक व्यक्तित्व। विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेर समाजमा केही गर्नुपर्छ भन्ने भाव अगाडि राखेर अगाडि बढ़िरहनु भएको सामाजिक व्यक्तित्व शोभा बानियाज्यू। शोभाजी, स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
1: धन्यवाद कार्यक्रम संचालक शारदा बस्नेत ज्यूलाई।
0: हजुर, अनि शोभाजीको आजभरिको दिनचर्या कसरी अगाडि बढ़िरहेको छ?
1: मेरो चाहिँ त्यही घर व्यवहार, घर प्लस आफ्नो व्यवसाय र सामाजिक कार्यतिर नै व्यस्त
0: हुनुहुन्छ। यसरी नै दिनहरू अगाडि बढ़िरहेका छन्। त्यही त यहाँजीस, मैले लामो समयबाट हेरिरहेको समाजमा एउटा सक्रिय सामाजिक व्यक्तित्वको रूपमा अगाडि बढ़िरहेको व्यक्तित्व हुनुहुन्छ, र यसरी यो सामाजिक कार्यमा अगाडि बढ़िरहने जुन अहिले बढ़िरहनु भएको छ, यसको शुरूआत चाहिँ यहाँले कहिलेबाट गर्नुभयो?
1: यसको शुरूआत गर्नु मलाई चाहिँ भन्नुपर्दा हाम्रो 2052 सालमा हाम्रो जालपादेवी महिला सामुदायिक विकास समिति हाम्रो आमो समूह चाहिँ गठन भएको थियो। 52 सालदेखि भएको म त, तर त्यसमा चाहिँ म 2060 सालबाट चाहिँ म किनभने त्यसमा आबद्ध भएको थियो। मैले मेरो चाहिँ यो सामाजिक कार्य मैले त्यही मेरो आमा समूहबाट नै मैले सुरु गरेको।
0: यहाँको सामाजिक जीवनको पहिलो शुरूआती यात्रा चाहिँ आमा समूहबाट सुरु भयो?
1: हजुर।
0: अनि त्यति बेला भनेको 60 साल भन्नुभयो, त्यो त धेरै अगाडिको कुरा हो। कस्तो थियो त्यति बेलाको आमा समूहको एउटा गठन अथवा यहाँको सामाजिक यात्रा शुरूआत गरेको त्यो समय हो नि त, कस्तो अनुभव थियो त्यो शुरूआतको, सामाजिक अभियानको शुरूआत कस्तो थियो?
1: अहिलेको जस्तो त्यस्तो सोच अलि थिएन है, किनभने त्यो बेलामासम्म मान्छेहरूलाई घर घरमा गएर यो कार्यक्रम हुँदैछ है प्रत्येक घरमा गएर भन्नुपर्ने भन्दै जाँदा कति तले पठाउँदै पठाउनु हुन्थेन कि यस्तो यो आमोसम्म हामीलाई चाहिँदैन यो पनि भन्नेहरू कुरा पनि हुन्थ्यो। तर त्यो बेला उहाँले कुरा नबुझेर हो, अहिले गएर हामीले ल है हाम्रो कार्यक्रम यस्तो छ है भन्यो भने अहिले चाहिँ हाम्रो प्रत्येक बानिया थर वडा नम्बर 16 हाम्रो चाहिँ मेरो चाहिँ म बसोबास गर्ने मेरो बानिया थर हो, अहिले हरेक घरको चाहिँ महिलाहरू चाहिँ आउन सिक्न बुझ्ने एकदम जागरूक चाहिँ हुनुहुन्छ। तर त्यो कुरा चाहिँ मलाई एकदम खुसी चाहिँ लाग्छ।
0: यो लामो अन्तरालमा परिवर्तन चाहिँ धेरै भयो,
1: एकदमै एकदमै।
0: भनेपछि यहाँ पनि त्यो सामाजिक यात्राको जुन शुरूआतीका दिनहरू थिए धेरै लामो समय अगाडिको भएको भएर यहाँको पनि त त्यति बेला कतिको सजिलो थियो। यहाँ पनि त एउटा बुहारीको रूपमा हुनुहुन्थ्यो होला त्यति बेला, भर्खर भर्खरको होइन एउटा समय, अनि यहाँलाई चाहिँ त्यो यात्रा शुरु गर्नमा त्यस्तो व्यवधान भनौँ अवरोध केही भयो कि भएन, कसरी शुरू गर्नुभयो?
1: त अवरोध भन्ने कुरा त जहाँ पनि हुन्छ नि, तर त्यसलाई चाहिँ पार गरेर सक्ने चाहिँ आफूमा चाहिँ हुनुपर्छ। त्यो 60 साल भनेको त धेरै पहिला हो, अब हामी लगभग त्यही 60 भनिसकेपछि त कति वर्ष भयो,
0: 23
1: वर्ष अगाडिको कुरा, त अलिकति हरेक कुरामा विकसित त त्यति भयो जस्तो चाहिँ मलाई लाग्यो।
0: त्यस्तो
1: बेलामा चाहिँ कस्तो छ नि, मलाई चाहिँ प्राय सबैले चाहिँ मलाई नाच्न चाहिँ अलिकति म जान्ने होइन, आमासम्म त्यसमै लामो चोर तीज मेला हुन्थ्यो कि, नव आदर्श शान्त विकास समाजले चाहिँ जस वर्षको वर्षिस उहाँले तीज मेला चाहिँ गर्नुहुन्थ्यो। त्यही तीज मेलामा चाहिँ हाम्रो समूहहरूलेबाट चाहिँ को नाच्ने भनिसके शोभा, म चाहिँ नाच्नेमा होइन किनभने त्यो बेला मेरो त बाबु नानीहरू पनि सानो थियो. मैले चाहिँ सबभन्दा पहिला मैले चाहिँ आफ्नो घर परिवार अनि भर्खर भर्खरै हामीले व्यवसायिक यात्रा पनि सुरु गरेका थियौँ. त्यो पाटामा चाहिँ मैले उहाँहरूलाई के भन्थेँ भने मैले चाहिँ धेरै भ्याउ म उ गर्दिनँ किनभने मेरो सासू ससुरा अलिक बुढै हुनुहुन्थ्यो नि त. मेरो जिम्मेवारी त समाजमा भन्दा त एउटा बुहारी भएर आइसकेपछि आफ्नो कार्यविस्तार र आफ्नो ऊ चाहिँ कहाँ छ भने हेर्दाखेरि हामीले चाहिँ घर चाहिँ हेर्नुपर्छ. त्यो मेरो मान्यता त सबैलाई हुनुपर्छ भन्ने पनि मलाई लाग्दैन है. त्यो मेरो मान्यता मैले चाहिँ भन्थेँ ल केही पर्यो भने भन म आउँछु. तर भनिसकेपछि मलाई चाहिँ नाच्नमा चाहिँ उहाँले चाहिँ बढी जोड गर्नुहुन्थ्यो. फेरि नाच्छ भनेपछि मलाई सुरुबाट एकदम मन लाग्ने भनिसकेपछि मलाई मैले बिचार उहाँले मैले चाहिँ उहाँलाई के भन्थ्यो भने तपाईँहरूले चाहिँ गीत रेडी पार्नु मलाई चाहिँ त्यो गीतको चाहिँ लिस्ट दिनुहोस् म आउन चाहिँ म उ गर्दिनँ. राति राख्नु बच्चाहरू छोडेर त मैले हिँड्न त मिल्दैन किनभने घरमा बुढो सासू ससुरा र प्लस आफ्नो बच्चाहरू सानो अनि घरमा अरू भएका मेरो देवर बाबु र मेरो हस्बेन्ड त अब आफ्नो व्यापारिक व्यवसायतिर त जानुपर्थ्यो भएर चाहिँ मलाई चाहिँ गीतको लिस्ट दिनु भन्थे. म खाना बनाउँदै गीत गुन्जनाउँदै नाच्दै पनि गर्थे एकदम. कतिपय अब यसमा भन्न मिल्ला नमिल्ला हाम्रो जालबाट देवी महिला विकास समिति चाहिँ प्राय सधैँ हामी फर्स्ट सेकेन्ड चाहिँ हुन्थ्यौँ कि त्यो
2: बेलामा.
1: यसरी चाहिँ मैले आफ्नो चाहिँ
2: सामाजिक
1: यात्रा चाहिँ यसरी चाहिँ सुरु. मलाई चाहिँ प्रायः सबैले नाच्ने भनेर चिन्नुहुन्थ्यो कि त्यो बेलामा साठी सालको कुरा.
2: नाच चाहिँ अति राम्रो थियो. मैले पनि हेर्ने गर्थेँ त्यहाँको नाच बेला बेलामा. अनि यसरी नाचिरहँदा यही समूहहरूमा मात्रै त्यो प्रतिभालाई देखाउनु भयो कि अरू अरू ठाउँहरूमा पनि कहिले काहीँ भाग लिने होइन? तिजको त त्यहाँ मात्रै भयो नत्र आमा समूह त अरू ठाउँमा पनि जानुहुन्थ्यो होला नि.
1: होइन, मलाई त्यो अवसर चाहिँ मेरो आफ्नो घर व्यवसायले गर्दा अलिक मिलेन. त्यो चाहिँ मिलेन किनभने म आफ्नो समाजमा मात्रै त्यो कुरामा सक्रिय भएँ. अनि मलाई मेरो आफ्नो व्यक्तिगत हिसाबमा कस्तो लाग्छ भने एउटा घर परिवार सफल हुनलाई एउटा महिला चारैतिर हात हाल्यो भने सफल हुन सक्दैन जस्तो चाहिँ मेरो आफ्नो व्यक्तिगत विचार. मैले चाहिँ मेरो समूहको साथीहरूलाई के भन्थ्यो भने नाच्ने छ भने अरू कुरामा चाहिँ केही छ भने म सहयोग गर्छु तर मेरो म चाहिँ अब मेरो आफ्नो घर व्यवसाय छोडेर म अलिक सक्दिनँ कि जस्तो लाग्छ. तर उहाँले भन्ने ठाउँमा म पुग्नलाई म पुग्थेँ
2: भनेपछि त्यो त्यति बेलाको आमा समूहको यात्रा अहिलेसम्म पनि निरन्तर
1: अहिले चाहिँ म जब नव आदर्श सामुदायिक विकास समाजमा म लागेँ 2077 सालबाट म नव आदर्श 2074 सालमा म आजीवन सदस्य भएँ त्यहाँ. त्यसपछि भइरहँदा चाहिँ 2077 सालमा चाहिँ म त्यो भित्रको चाहिँ त्यो कार्य समितिभित्र चाहिँ म त्यहाँ जाने मौका चाहिँ पाएँ होइन. त्यस्तै चाहिँ मेरो यात्रा चाहिँ यस्तै
2: त्यसपछि त्यताबाट सुरु भयो. अहिले आमा समूहको अवस्था चाहिँ राम्रो छ. अहिले के पदमा कार्यरत?
1: अहिले म उहाँको चाहिँ कोषा अध्यक्ष पदमा कार्यरत छु.
2: जालपादेवी
1: सामुदायिक महिला विकास समितिको अहिलेको चाहिँ म कोषाध्यक्ष. अब त्यस्तो
2: कस्तो छ कोषको अवस्था अहिले?
1: होइन, हाम्रो समूह चाहिँ सबैजना एकदम मिलेर काम गर्नुहुन्छ. हाम्रो समूह चाहिँ मलाई जे जे हाम्रो जालपादेवी महिला विकास समितिको म सदस्य भए पनि म गर्वका साथ भन्न सक्छु त्यो मेरो समूह हो. किन हामी समय एकदम अहिले सबैजनाहरू बुझ्नु भयो नि त. त्यो बेलामा 60 साल र 83 सालमा त धेरै कुराहरू फरक छ नि. अब सबै महिलाहरूलाई चाहिँ अब यस्तो तालिम ल्याउँदैछु है हामीले भन्यो भने पनि उहाँहरूले चाहिँ एकदम के आमाहरू 60-70 सालको आमाहरू पनि विचार उहाँले त अब हामीले 80-20मा ह्याङ्करिङ कसरी गर्ने एउटा कार्यक्रम कसरी उद्घोषक गर्ने भन्ने हामीले एउटा तालिम ल्याएको थियौँ होइन. मलाई यतिसम्म खुसी लाग्यो कि म्याम होइन 70 वर्षको आमा पनि आएर कार्यक्रममा सहभागिता भइदिनु भयो. त्यसलाई मलाई जहाँ चाहिँ लाग्छ त्यो उपलब्धि चाहिँ हाम्रो हो कि जालपादेवी महिला विकास समितिको मलाई चाहिँ लाग्छ कि त्यो चाहिँ
2: त्यही त. भनेपछि त अहिलेका हरेक आमा समूहहरू भनौँ न आफूलाई विकास गर्दै परिवर्तन गर्दै अगाडि बढ़िरहेका छन् र यहाँको आमा समूहको पनि विकास क्रमिक रूपमा अगाडि बढ्दै गयो.
1: एकदम राम्रो छ. हाम्रो फाइनेन्सियली पनि जस अब आमा समूहहरू राम्रो छ. अब त्यही हो कोही अब छैटोमा बोलाउनुहुन्छ हामी त्यसरी जान्छौँ. अब बिहाहरूमा हतौली खेल्नको लागि जान्छौँ हामीलाई त्यो पनि हुन्छ. कसले आफ्नो घरमा पूजा आजा गर्दाखेरि बोलाउनुहुन्छ हामीले चाहिँ जस आमा समूहको रकम हामी त्यसरी जुहो गरेका छौँ
2: कलेक्सन गर्नुहुन्छ र कोषको अवस्था चाहिँ राम्रै छ.
1: राम्रो छ.
2: अनि यहाँको त्यो आमा समूहबाट सुरु भएको बिस्तारै सामाजिक यात्रा अनि फेरि अरू कुन कुन क्षेत्रमा यहाँ अगाडि बढ्दै जानुभयो? अहिले यहाँ आबद्ध भएको लाइन्समा पनि आबद्ध हुनुहुन्छ.
1: म चाहिँ 2016मा हाम्रो लायन्स क्लब अफ आदर्श पोखरा आदर्शको हाम्रो मिलन केसी दाजु हुनुहुन्थ्यो, उहाँ चाहिँ अध्यक्ष हुनुहुन्थ्यो। उहाँले चाहिँ अब सायद अब आफ्नो कार्यकालमा कुनै अब लामो चौर क्षेत्रका कुनै दिदी बहिनीहरूलाई लिएर चाहिँ एउटा खोलौँ न त भन्ने उहाँले सोच गर्नुभयो। उहाँले चाहिँ जस उहाँको कार्यकाल चाहिँ सकिने बेलामा तिन चार महिना अगाडि ल सभा सभा बहिनी एउटा मैले क्लब खोल्दैछु ल यस्तो यस्तो गर्नु पर्यो भन्नुभयो। मलाई लायन्सको बारेमा ल पनि थाहा थिएन कि, सुन्न त सुनिराखेँ लायन्स हो भन्छ तर त्यसले के काम गर्छ भनेको मलाई चाहिँ थाहा थिएन कि। अनि दाइले चाहिँ भन्नुभयो, अनि फेरि अब कुनै संस्थामा आबद्ध हुन पर्दाखेरि चाहिँ पहिले एकचोटि आफ्नो फ्यामिलीलाई चाहिँ सोध्नुपर्छ भन्ने मेरो मान्यता, किनभने जब फ्यामिलीले सपोर्ट गर्दैन भने कुनै पनि सामाजिक क्षेत्रमा महिला बन्न चाहिँ अलिकति गाह्रो हुन्छ कि, घर परिवारको चाहियो। अनि मैले चाहिँ अनि मैले भने एकचोटि भाइलाई सोध्नुपर्छ दाजु भने कि मैले ल त्यसो ल म सोच्छु भाइलाई भनेर दाइ चाहिँ जानुभयो। अनि पछि मेरो हस्बेन्डले पनि अब उसको इच्छा छ भने इस ओके भनेर भन्नुभयो होइन। त्यसपछि हामी लायन्स क्लब अफ पोखरा सेन्ट आदर्श सेन्चुरी भनेको आदर्शले जन्माएको सेन्चुरी भएको भएर सयौं शताब्दीमा हामी चाहिँ आबद्ध भएको भएर सेन्चुरी भनेर हामी 20 महिलाहरू चाहिँ हामीलाई चाहिँ आबद्ध गराउनु भयो।
2: महिलाहरूको मात्रै छ
1: यो हाम्रो, यो चाहिँ हाम्रो टोटली महिलाहरूको मात्रै हो। तर त्यसरी म लाइन्समा चाहिँ आबद्ध चाहिँ भएको।
2: अनि यो लाइन्सको यात्राको बारेमा थोरै व्याख्या गरिदिनु।
1: लाइन्स भनेको एउटा यो सामाजिक क्षेत्र हो, यहाँ चाहिँ जस्तो भइपरि आउने समस्याहरूलाई लिएर चाहिँ यसले चाहिँ काम चाहिँ गर्छ होइन। जस्तो अब आफूभन्दा अलि निम्न उहाँहरूसँग के सामानहरूको के कमी कमजोरी छ त्यो हेर्ने, कसैको अब बच्चाहरू चाहिँ एकदम बाबा आमाको आर्थिक स्थिति एकदम कमजोर भएको तर बच्चाहरू एकदम ट्यालेन्ट भएको पनि हुन्छ नि त, त्यस्तोलाई नि पढाउने। अब जस्तो अब केही कुनै अब विकट ठाउँमा गयो अब खानेपानीको त्यस्तो केही छ भने त्यसमा एउटा पाको जल हाल्न मिल्छ कि, जस्तो हामीले ड्युज चाहिँ कति बुझाइन्छ त्यो चाहिँ उहाँको नेसनल र इन्टरनेसनल भन्ने दुईटा ड्युज हुन्छ, नेसनल पनि हुन्छ इन्टरनेसनल, त्यो चाहिँ अब त्यो चाहिँ यति नै बुझाइन्छ भनेर त हामीले मैले चाहिँ यहाँ खोल्न चाहिँ मिल्दैन, सबैको आफ्नो कि संस्थाहरू सबै आफ्नो कि चाहिँ हुन्छ होइन। अनि त्यो बाट चाहिँ अनि हामीले कार्यहरू चाहिँ गर्ने हो
2: भनेको सबैले पहिला चाहिँ कलेक्सन गर्ने अनि त्योबाट नै आवश्यकता भएको ठाउँहरूमा
1: जुन अब जुन चाहिँ हामीले ड्युज बुझाइरहेको रकम हुन्छ, कतिले भन्छन् ए बाहिर लगेर पठायो भन्छन् तर त्यो ड्युज चाहिँ भइपरि आएको हाम्रो नेपालमा नि अहिले भोटेको सीमा रस्व भोटेको सीमा जुन बाढी आयो त्यसमा पनि लाइन्सको कति योगदान छ नि त, तर मान्छेहरूले चाहिँ त्यो कुरा कस्तो छ भने यस यिनीहरूले सबै यो पैसा चाहिँ यति पैसा सबै बाहिर बुझायो भन्छन् तर चाहिँ होइन, बुझ्ने मान्छे बुझ्नेले चाहिँ त्यो चाहिँ होइन, तर त्यो कुरा त्यो पैसा चाहिँ हाम्रो भइपरि आउने भने हाम्रो नेपाललाई नै डोनेसन अहिले पनि कति करोड लाइन्सले डोनेसन दियो नि त
2: भनेपछि उठाएको पनि हाम्रै देशको लागि खर्च भयो,
1: यो चाहिँ हाम्रै देशको लागि कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्छ सबैको आफ्नो कि पाटा हुन्छ होइन, तर यो हामीले जति पनि पैसाहरू हामीले उठाएको हुन्छ नि यो भइपरि आयो भने हाम्रै देशमा चाहिँ खर्च हुने भइसक्यो।
2: अनि लाइन्सको पनि यहाँ विभिन्न पदमा बसेर नि काम गर्नुभयो।
1: रमाइलो पक्ष चाहिँ म भन्छु है, लाइन्सको यात्रा मैले कसरी थोरै अलिकति बढी हुन्छ ठिक ठिक छ। अनि हामी चाहिँ 2016-17 चाहिँ हामी चाहिँ लाइन्समा आबद्ध भएको, त्यसमा चाहिँ हाम्रो पहिलो अध्यक्ष चाहिँ हाम्रो नीलम राणा हुनुहुन्थ्यो जुन सरस्वती आदर्शमा चाहिँ पढाउनुहुन्थ्यो, अहिले म्याम चाहिँ युके जानुभएको छ होइन, आफ्नो बाबु पनि उतै भयो म्याडम उतै जानुभयो। उहाँले चाहिँ एउटा तातो पानीमा एकचोटि हाम्रो बाढी गयो नि त त्यस्तै खालकोमा अलिकति क्षति पुऱ्याएको एउटा स्कुल छ, मैले स्कुलको नाम चाहिँ मैले बिर्सेँ है, यो 2017 र 2018 कुरा हो चाहिँ। उहाँ म्यामले चाहिँ ल म त्यहाँ चाहिँ गएको बच्चाहरूको आर्थिक स्थिति अलिक रहेछ, उहाँले चाहिँ म न्यानो कपडा वितरण गर्न जान्छु भन्ने कुरा चाहिँ भयो। अनि हुन्छ त ल म्याम भनेर, अनि हाम्रो उही त हो नि महिलाहरू कहीँ जानुपर्छ भने बिहान 4 बजे उठ्यो आफ्नो घरको काम सल्लक्क भ्याएर त हिँड्नु पर्यो होइन, त्यसै त कहीँ पाइएन। अनि पछि ल हुन्छ म्याम भनेर गयो, अनि उहाँको वडा अध्यक्ष आउनुभयो ठ्याक्क त्यो तातो पानीको पुलबाट माथि एउटा स्कुल छ, स्कुलको नाम चाहिँ मैले बिर्सेँ है, त्यहाँ गइसकेपछि चाहिँ अनि पछि चाहिँ अब कार्यक्रम त गर्नु पर्यो, गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यहाँ सृजना थापाले चाहिँ कार्यक्रम गर्नुभयो, होइन झर्ना थापाले चाहिँ कार्यक्रम गर्नुभयो, अनि सृजनाले चाहिँ मलाई चाहिँ पहिला भन्यो शोभा दिदी तपाईँले स्वागत मन्तव्य दिनुहुन्छ भनेर सोध्नुभयो, होइन मैले दिन्न म त भने होइन। अनि पछि चाहिँ उहाँले केही पनि भन्नुभएन त्यो बेलामा, सृजनाले स्वागत मन्तव्य दिन् त्यहाँ गयौँ बच्चालाई न्यानो कपडा वितरण गऱ्यौँ, अनि ठ्याक्क आउने बेलामा त त्यो बेलामा लामो बस चल्थ्यो कि, अहिले पो त्यो सिटी बस हुन्थ्यो, पहिला त सानो ठुलो बस के ठुलो बस चल्थ्यो नि त, अनि म चाहिँ एकदम अलिक भिडभिड भएको भएर म चाहिँ ड्राइभरको त्यो यतापट्टिको सिट हुन्छ नि त्यहाँ गएर म उतापट्टि फर्केर बस्थेँ। झन्डा बहिनी चाहिँ पछाडि हुनुहुन्थ्यो कि झन्डा बहिनीले चाहिँ के भन्नु भने सवादी भनेर भन्नुभयो। मैले हजुर भने तपाईँ मान्छे मात्रै राम्रो भएर हुन्छ कार्यक्रम गर्ने बेलामा यस्तो यता उता त दिनुपर्छ भन्नुभयो कि। त्यो बेला त मलाई कस्तो नराम्रो लाग्यो कि छ्या मलाई यस्तो किन भन्यो होला जस्तो लाग्यो कि। तर मैले पछि सोच्दै गएँ पछि मैले घर गएर हे त्यसले मलाई त्यो बहिनीले मलाई यस्तो भने अब म जान्न लाइन साइन्समा एक मनले त तँ पनि भन्यो कि एक मनले चाहिँ होइन सोभा तँलाई त उसले मोटिभेट गरेको हो नि त तँ चाहिँ आफ्नो ठाउँमा तैँले उसले चाहिँ तिमीमा केही तँमा केही देखेर त उसले चाहिँ सोभादी तँ यस्तो भनेको हो त भने जस्तो लाग्यो। त्यहाँबाट मैले कुनै पनि फ्लोर दिएँ भने हो म चाहिँ एकदम रातो हुन्थेँ। मेरो त मैले त कार्यक्रम स्वागत मन्तव्य दिने बेलामा म यहाँसम्मको मान्छे हो कि त्यो बुढी आउँला त्यो खुट्टाको बुढी आउँलाले भुइँकाखेरि मेरो बुढी आउँला स्वेलिङ पनि भएको कि म त्यस्तोसम्मको मान्छे हो कि चाहिँ। तर मैले चाहिँ आफूलाई चाहिँ होइन उसले मलाई त मेरो लागि भनेको हो नि त भनेर म आफूलाई एकदम
2: बदल्दै अहिले कार्यक्रमहरू चलाउनुहुन्छ
1: अहिले चाहिँ म बकै डाले होइन त्यसपछि 2021 चाहिँ म अध्यक्ष भएँ अनि त्यसपछि एक वर्ष मैले ब्रेक लिएँ। लाइन्सको चाहिँ अवधि एक वर्ष मात्रै हुन्छ 2021 म अध्यक्ष त्यसपछि 2021-22 चाहिँ गएर जोन पनि खाएँ म रिजन पनि भएँ क्लस्टर कोचिङ अहिले इन्भाइरोमेन्ट
2: त्यो अध्यक्ष भइरहँदा र अलिकति सम्मानित पोस्टमा बसिरहँदाका यहाँका अनुभवहरू यहाँको कार्यक्षेत्र कस्तो थियो कसरी कार्यक्रमहरू गर्नुभयो कहाँ कहाँ पुग्नुभयो त्यसको बारेमा।
1: अब म लाइन्समा अध्यक्ष हुँदाखेरि चाहिँ हाम्रो कोभिडको बेला थियो नि त त्यो बेला हामी त भर्जुल चाहिँ मात्रै गर्ने थियो त्यो केबाट अरे त्यो जुमबाट गर्ने प्रोग्रामहरू थियो त्यो बेला एटेन्ड हुने अब मनलाई एटेन्ड भयो नभए यो भिडियो खोले छोडिदिन्थ्यो नि त ए अध्यक्ष त सिद्धि भनेर मकै त परे। जब मैले जोन चाहिँ पाएँ नि त अनि त्यसपछि त मैले चारवटा चाहिँ आफ्नो चाहिँ मलाई परेको चारवटा क्लबहरूलाई लिएर मैले उहाँहरूको चाहिँ प्रोग्राम चाहिँ गर्नुपर्ने भयो। मलाई सुरुको प्रोग्राम गर्दा मलाई यति गाह्रो भयो है यति गाह्रो भयो मैले त्यो चिसुकै एउटा ऊ पनि पुरै मैले चाहिँ आफूलाई पुस्दै मैले ब्यागो हो कि मेरो त्यस्तो पनि दिन छ कि मेरो सुरुमै गाह्रो भयो किनभने त्यो अध्यक्ष हुँदाखेरि त म कुनै फ्लोरमा गएर मलाई बोल्न परेन नि त
2: कोभिडको टाइम भयो
1: त्यो बेलामा म कहीँ गएर बोल्नु पनि परेन। अब त्यही बेलामा त्यो बेलामा त्यो अध्यक्ष हुँदा बोलेको भए मलाई अलिकति सजिलो पनि हुन्थ्यो। त्यसपछि त जब जोन खाइसकेपछि म त सजिलै हुन्छ होला भन्ठाने नि त तर मान्छेलाई कार्य गर्दै जाँदा त मलाई चाहिँ सजिलो होइन अप्ठ्यारो बाटोहरूले चाहिँ मान्छेलाई सजिलोतिर लिएर जान्छ भन्ने कुरा चाहिँ मलाई लाइन्सले चाहिँ मलाई सिकाएको मलाई बोल्न जस्तो अहिले पनि तपाईँसँग मैले इन्टरभ्यू दिइराखेको छु नि त तर मलाई चाहिँ त्यस्तो भित्रबाट डर चाहिँ छैन नि त अब चाहिँ मलाई त्यो अब चाहिँ छैन नि त त्यो भयो। सुरुमा मलाई गर्दाखेरि बिचरा मेरो त्यो आउनुभएको मेरो गेस्टहरूले पनि यसो के एकदम राम्रो भएको छ सबै मेरो उहाँले हौसला नदिनु भएको भए त म यहाँसम्म त म आउने थिइनँ अन्त यसो के केही भएको छैन यस्तै यो सिक्ने हो यस्तै यो सिक्ने हो भन्नुभयो जस्तो ऋषिगिरी सर आउनु भएको थियो अमृता म्याडम आउनु भएको थियो दिलबहादुर थापा हुनुहुन्थ्यो नवीन भण्डारी हुनुहुन्थ्यो यसो के एकदम राम्रो भएको छ केही भएको छैन भन्नुभयो नि त तर मलाई थाहा छ कि त मैले कार्यक्रम मैले बिगारेछु भन्ने कुरा मलाई त थाहा छ। त्यसपछि चाहिँ जोन पनि भयो त्यसपछि जब रिजन आयो रिजनमा पनि आफूले 8 क्लब चाहिँ मैले हेर्नुपर्ने थियो उहाँको हरेक कार्यक्रममा चाहिँ तर मलाई त्यो बेलामा मलाई मेरो त्यो रिजन परेका ती सबैजनाले मलाई यति सपोर्ट गर्नु त्यो बेला मेरो सासूआमा एकदम बिरामी हुनुहुन्थ्यो मेरो आफ्नो चाहिँ मेरो मैले गर्नुपर्ने त मेरो सासूआमा हो नि त तर पनि उहाँले चाहिँ मैले कति उहाँहरूलाई गर्नुपर्ने कार्यक्रममा चाहिँ मैले जस्तो कार्यक्रमहरूमा चाहिँ एटेन्ड हुनुपर्ने ठाउँमा म एटेन्ड भएँ अरू बेला चाहिँ मैले मेरो कार्य व्यस्तताले उहाँले बुझिदिनु भयो कि त्यो कुराले पनि मैले रिजन हुँदाखेरि चाहिँ मेरो 8 क्लबको अध्यक्ष र साथीहरूलाई म अहिले पनि उहाँलाई कहीँ देखेँ भने पनि मलाई बिर्सिन सक्दैन किनभने आफूले कुनै बेलामा गरेका कार्यहरू चाहिँ बिर्सिन सकिन्न नि त उहाँले त्यो बेला मलाई सपोर्ट गर्नुभयो नि त ए तपाईँ त रिजन हो तपाईँ आउनै पर्छ उहाँले भन्नुभएन पहिला हेर्ने आफ्नो फ्यामिली हो त्यसपछि समाज हेर्ने त्यसपछि अन्य कुराहरू हेर्ने भन्ने कुरा भइसकेपछि जब रिजन चाहिँ अन्तिम बेलामा चाहिँ एकजनाले चाहिँ सबैजना मिलेर चाहिँ एउटा कार्यक्रम चाहिँ अन्तिममा गर्नुहुन्छ कि त्यसलाई भन्छन् पुरस्कार सेरोमनी समथिङ के भनेर राख्नु छ उहाँले टाइटल के राख्नुभयो मैले चाहिँ बिर्सेँ त्यो बेलामा हाम्रो बेनीको हाम्रो चाहिँ गभर्नर हुनुहुन्थ्यो चन्द्र केसी सर, उहाँको पालोमा चाहिँ म चाहिँ जस सबैलाई समेटेर मैले चाहिँ मैले बोलेको थिएँ कि, अनि उहाँले चाहिँ के भन्नुभएको थियो भने तपाईँ यस्तो मजाले बोल्ने मान्छे अब चाहिँ गभर्नरतिर लाग्नुपर्छ है सबै मेडम भन्नुभयो, अब धेरै अब भाग्यले गर्दा लिएर जान्छ त्यसपछि बनाउँला नि त भने मैले उहाँलाई होइन, म मेरो चाहिँ लाइन्सको यात्रा चाहिँ जस मलाई चाहिँ यतिको बोल्न सिकाएको चाहिँ मलाई
2: लाइन्सले कतिको सक्रिय हुनुहुन्छ लाइन्समा,
1: लाइन्समा जस पहिलाको जस्तो चाहिँ छैन अहिले, अलिकति कम पनि छ किनभने यो अब यो हाम्रो चाहिँ जुन त्यो असार साउनबाट दसैँको यतापट्टि अलिकति लाइन्समा बढी कार्यहरू गर्ने यो बेला हो, तर बीचमा चाहिँ हाम्रो चाहिँ यो रसुवा भोटेकोसीको बारीले गर्दाखेरि चाहिँ लाइन्सका कति कामहरू छ अलिकति अहिले चाहिँ बन्द छ, किनभने अहिले चाहिँ लाइन्सले चाहिँ अब सबै कार्यहरू चाहिँ उताको चाहिँ लाई चाहिँ केही बाटोहरू बनाउने के गर्नु उहाँहरूले चाहिँ आफ्नो चाहिँ जस अहिले समय चाहिँ उता
2: दिएको
1: अहिले सबैले चाहिँ भन्नुहुन्छ आफ्नो सक्दो आर्थिक सहयोग गर्नु होला भनेर चाहिँ अब जब गभर्नरले चाहिँ अब केही कुराहरू ल्याउनुहुन्न तबसम्म काम चाहिँ अहिले चाहिँ बन्द नै छ।
2: श्रोताबिन हामी कुरा गरिरहेका छौ सामाजिक जीवनमा सक्रिय बनी अगाडि बढ़िरहनु भएकी सामाजिक व्यक्तित्व शोभा बानियाज्यूको कुराकानीमा। उहाँले अत्यन्तै राम्रा कुराहरू जुन आफ्ना कमजोरीहरू नलुकाइकन कमजोरीलाई नै एउटा सिकाइको रूपमा ग्रहण गर्दै अगाडि बढ़यौं भने हामी एउटा सफलताको शिखरमा पुग्न सक्छौ, आफ्नो विकास गर्न सक्छौ, होइन घर परिवार र समाजलाई एउटा समानान्तर रूपमा लिएर अघि बढ़न सक्छौ भन्ने रमाइला कुराकानीहरूलाई हामी अगाडि बढ़ाइरहेका छौं। शोभाजीको यो लाइन्स आमा समूह हुँदै अघि नै पनि छुस्छ त मैले सुने, तर म पनि भनौँ न यहाँलाई देखिरहने व्यक्ति भएको भएर थोरै यहाँ जुन क्लबमा नभए आदर्श क्लबमा पनि आबद्ध हुनुहुन्छ त्यसका कार्यक्रमहरूको बारेमा पनि अलिकति हामीलाई अथवा श्रोताहरूलाई जानकारी गराइदिनुहुन्छ कि नभए आदर्शको बारेमा।
1: नव आदर्श सामुदायिक विकास समाज भनेको यो त नितान्त सामाजिक क्षेत्र हो, यो चाहिँ हामीले चाहिँ अब उहाँहरूसँग अरूबाट सहयोग लिएरै गर्ने संस्था हो होइन। यो संस्थामा चाहिँ म 2074 सालमा चाहिँ आजीवनमा चाहिँ म प्रवेश गरेको थिएँ होइन, मलाई पनि अब त्यो आफ्नो घर छेउमै भएको भएर अनि उहाँका कार्यहरू चाहिँ 30 मेला यताउता गर्दा मलाई नि एकदम रमाइलो लाग्ने कि, हुन त त्यहाँ आबद्ध नभए पनि 30 मेलाका यताउता कार्यक्रमहरूमा चाहिँ हामी चाहिँ समूहबाट आमा समूहबाट चाहिँ हामी त्यहाँ चाहिँ सेवा गर्ने मौका चाहिँ पाएको थियौँ। अनि त्यसपछि 2074 सालमा चाहिँ म चाहिँ कमल थापा अध्यक्ष हुने बेलामा होला म आजीवन सदस्यमा ऊ भएको म कमल थापाकै भालामा हो। त्यसपछि हाम्रो रेस्मा शेषन अधिकारीकोमा चाहिँ उहाँले चाहिँ मलाई मनोनितबाट लिएर जानुभयो, उहाँले चाहिँ आफ्नो कार्यकालमा चाहिँ 4 जनालाई चाहिँ मनोनितबाट लिएर जान चाहिँ पाउनु हुँदो रहेछ, मलाई पनि थाहा थिएन है, अब त्यहीँ जब त्यो संस्थामा आबद्ध भयो बल्ल त आफूलाई थाहा हुने भयो नि त। त्यसपछि मलाई सदस्यमा चाहिँ आबद्ध चाहिँ गराउनु भयो, अनि त्यसपछि 2000 उहाँ गर्नुभयो स्वागत सिंहको पालोमा चाहिँ म चाहिँ 1 वर्ष सदस्यमा बसेँ। त्यसपछि चाहिँ अनि म चाहिँ उहाँले चाहिँ हाम्रो चाहिँ एकजना सचिव चाहिँ बाहिर जाने पर्ने कार्यले भन्दाखेरि सचिवमा आउनुभयो, म सदस्यबाट सिधै फेरि म सहसचिवमा आएर काम गर्ने मौका चाहिँ पाएको।
2: रमाइलो छ त्यहाँ पनि,
1: हजुर रमाइलो छ,
2: विभिन्न सिक्ने सिकाउने फोरमहरू चाहिँ बनेका छन् यहाँबाट आफूलाई निखार्दै लाने अगाडि बढाउँदै लाने, यसरी विभिन्न सामाजिक संस्था भनौ होइन यसको यात्रा गरिरहँदा थोरै म यहाँको आफ्नो व्यक्तिगत बाटोतिर पनि गएँ, यहाँले अब यो परिवार घर परिवार अनि विभिन्न खाले संस्थाहरू व्यवसाय यसलाई चाहिँ कसरी म्यानेज गर्दै अगाडि बढ्नुभएको छ?
1: अब मेरो घर चाहिँ अब पोखरा स्वर लामो छ बानिया थर होइन, त्यहाँ चाहिँ अब मैले सबैलाई सामाजिक क्षेत्र यताउतै गरेर मैले छुट्टी पाटोमा जाँदाखेरि म चाहिँ एउटा 2055 साल माघ 18 गतेबाट हामीहरूले चाहिँ होइन अब यसरी चाहिँ हुँदैन एउटा केही त गर्न पर्यो भन्ने हिसाबले मसँग फेरि मेरो माइतीतिरको चाहिँ अलिकति नलेज भएको हुनाले मलाई यो किराना सम्बन्धी चाहिँ अलिकति बढी चाहिँ नलेज नै थियो, किनभने बाबाको चाहिँ व्यापार व्यवसाय त्यही किराना प्लस उहाँको खाद्यान्नको चाहिँ पनि प्लस बुवाको ट्रकहरू पनि थियो कि, त्योबाट चाहिँ त्यो जस बुवाकैबाट चाहिँ मैले धेरै कुराहरू चाहिँ मैले सिकेको हो कि, किनभने त्यो सानैबाट चाहिँ बुवाले के गर्नुहुन्छ अरू भन्दा नि त्यो व्यवहार कसरी गर्छन् होला यसको मूल्य कसरी निर्धारण गर्छन् भने दाइले त सामान मिलाउँदै गर्नुहुन्छ मैले सधैँ हेरेर बस्थेँ कि अनि दाइले के हेरेको भन्दा अहिले केही होइन के छ भनेर मैले त्यो बेला मलाई एकदम खुल्दुली लाग्थ्यो जब घर आइयो घर आइसकेपछि नि अब बच्चा पनि भइहाल्यो होइन बच्चा भइसकेपछि मैले चाहिँ बुढालाई के भन्यो भने अब यो जागिर मात्रै खाएर त अलि त हुँदैन कि पऱ्यो एउटा केही काम चाहिँ गरौँ न मसँग त्यस्तो आइडिया पनि छ गरम न त पहिला ठुलै नै किन गर्नुपर्छ पहिला सानसानो गरम ल चोकमा एउटा जग्गा हेर्नुहोस् न के अरे जग्गा भने एउटा कोठा हेर्नुहोस् न त भने मैले अनि पछि त गर्ने र भन्नुभयो चले चल्ला नचले भोलिपछि दुखै गरेर आफूसँग मैले यसरी नै भनेको कि चले चल्ला नचले भोलिपछि बुवाले केही त केही त दिनु होला त्यसले बेचेर तिराउला के भयो त नि भने मैले त्यो मेरो छोरा चाहिँ काठमै थियो कि छोरा कतिको थियो छोरा चाहिँ धेरै थिएन एक डेढ महिनाको थियो किनभने अब जब दुईटादेखि तिनवटा मुख बढिसकेपछि त धेरै कुराहरू बढ्छ नि त खर्च पनि त्यसै हुन्छ भनेपछि अनि बुढोले चाहिँ हाम्रो इन्द्र गौचनकोमा काम गर्नुहुन्थ्यो कि अनि पछि चाहिँ त्यसो जागिर छोडेर गर्ने त जागिर तपाईँले किन छोड्न परेर दुईवटा बाबुहरू पनि हुनुहुन्छ म पनि प्लस छु जेन तेन धानिन्छ गरिन्छ गरौँ भने कि मैले त्यसो कहाँ गर्ने त भन्नुभयो त्यहाँ एकजना दाइले घर बनाउँदै हुनुहुन्थ्यो कि मैले चाहिँ त्यो चाहिँ मेरो पुरानो दोकान भन्छु कि मैले अहिले पनि किनभने जे दियो जस्तो दियो उहाँले नै दिनुभयो नि त जब उहाँले कोठा दिनुहुन्थेन त हामीसँग व्यापार व्यवसाय कहाँबाट गरिन्थ्यो त नि मैले जहिले पनि भन्छु पुरानो दोकान हो यो त के हो भने हाम्रो पुरानो दोकान होइन त्यो चाहिँ आफूलाई चाहिँ एकदम त्यो आश्रय दिएको ठाउँ त हामी जतिसुकै ठुलोमा जाउँ आकाशमै उडौँ त्यो आश्रयलाई त म त बिर्सिन्न कि कतिपय उहाँले
2: भन्नुहुन्छ
1: सुरुवाती हो नि जहाँ उहाँले आफ्नो घरमा हामीलाई खुट्टा राख्ने टाउको ओके ठाउँ दिनुभएको थियो त्यो त राम्रो हो नि त अनि त्यसपछि भयो अनि पछि चाहिँ एउटा कोठालाई अब हामीले बारेर जस्तो अब 12x15 हुन्छ क्या एउटा कोठा त्यसलाई नि त्यसलाई पनि बारेको हो क्या हामीले एकदम सानो हो कि चट्ट म चाहिँ अब भर्खरी सुत्केरी बच्चा पाएको एक डेढ महिना पनि भएको थिएन यसो बाहिर जाँदाखेरि भगवान अब मैले उहाँलाई कसरी माथि लिएर जाने होला भन्ने तरिकाले चाहिँ मैले चाहिँ सानै दोकानबाट भए पनि अब हाम्रो दिनमा 5 रुपियाँ 10 रुपियाँ व्यापार पनि नभएको पनि दिन पनि छ कि तर हामीले त्यसलाई कहिले पनि छोडेनौँ त्यसलाई चाहिँ आफ्नै तरिकाले धैर्य गरे यो मेरो हजुर र आमाले चाहिँ एउटा उखान भन्नुहुन्थ्यो कि बाँडो कुरेर बस्यो भने हात्तीलाई धाप मार्न पाइन्छ भन्ने चाहिँ मलाई चाहिँ त्यो उखान चाहिँ मेरो दिमागमा बसेथ्यो कि कुनै बेलामा हजुरआ मैले केही बिगारेँ होला अलिकति उहाँले चाहिँ मलाई चाहिँ सम्झाउनको लागि बाँडो कुरेर बस्यो भने हात्तीलाई धाप मार्न पाइन्छ नानी भनेको त्यो कुरा चाहिँ मलाई दिमागमा एकदम बसेको थियो त्यो कुरा मैले मलाई अहिले पनि छ कि मेरो हजुरआमा बितेर जानुभयो तर त्यो कुराले चाहिँ मलाई सधैँ चाहिँ त्यो कुरा त मेरो दिमागमै अलिक पनि छ अनि मैले भने ठिकै छ आज नै भोलि त हुन्छ नि व्यापार मैले सन्देश सोधेँ कि आज व्यापार कति भयो भनेर सोध्थेँ अनि ठिकै छ भनिसकेपछि त मैले बुझ्नु पर्यो नि त उसको इच्छा तर उहाँले पनि तिनैजना दाजुभाइले आफ्नो धैर्य चाहिँ छोड्नु भएन त्यो बेला मेरो साइलो देव कान्छा देव पढ्दै पनि हुन्थ्यो साइला चाहिँ कलेज पढ्नुहुन्थ्यो कान्छा बाबु चाहिँ स्कुल पढ्दै हुनुहुन्थ्यो
2: त्यति बेलाबाट सुरु गर्नुभयो
1: त्यति बेला हामीले 2055 साल माघ 18 गतेबाट हामीले चाहिँ हाम्रो फसल खोलेको थियो
2: त्यो धैर्यता त्यो लगनशीलताले अहिले त धेरै माथि पुर्यायो नि अनि त्यो देख्दा चाहिँ कस्तो अनुभव हुन्छ
1: अहिले त उयो हो कि रेगिस्तानमा गएर एउटा रुख रोपेर त्यो रुखले फल दिँदा कस्तो अनुभव हुन्छ मलाई पनि त्यस्तै छ
2: सन्तुष्ट हुनुहुन्छ
1: एकदमै एकदमै त्यो त म त एकदमै
2: हजुर त्यसले गर्दा पनि एउटा भनौँ न जीवनलाई पुलङ्कित बनाइदिएको छ रमाइलो बनाइदिएको छ अनि त्यो व्यावसायिक सफलताको जुन त्यसरी सुरु गर्नुभयो सफल हुँदै गयो होइन त्यसले एउटा आनन्द पनि दियो अब समाजमा पनि सुरु गर्दै गर्नुभयो समाजतिर पनि आउनुभयो भनेपछि यो लामो यात्रामा अहिले के होला जस्तो लाग्यो त जीवन थोरै
1: जीवन त
2: सुरु गरियो यतातिर भयो होइन सामाजिक यात्राको नि अनुभव भयो अहिले यो जुन जीवनको अनुभव र भोगाई हुँदै आउँदा होइन के रहेछ जस्तो लाग्छ
1: जीवन एकदम एकदम सङ्घर्ष हो जब तपाईँ सङ्घर्ष गर्न छोड्नुहुन्छ तपाईँको अस्तित्व नि मलाई रहन्छ जस्तो लाग्दैन तब जब तपाईँ सङ्घर्ष गर्नुहुन्छ त्यसको चाहिँ मिठो फल चाहिँ हामीलाई अवश्य पाइन्छ कि धैर्य सबभन्दा आफ्नो धैर्य छोड्नु चाहिँ हुँदैन जस्तो लाग्छ है मलाई चाहिँ
2: सङ्घर्ष गर्दै फल खाँदै
1: फल खाँदै धैर्य पनि धैर्य पनि छोड्नु भएन जब धैर्य छोडिन्छ मान्छेले हरेक चिज छोड्छ नि त कहिलेकाहीँ व्यापार व्यवसाय हुँदैन नि छ भने कहिलेकाहीँ हुँदैन तर त्यो दिनमा त आफ्नो धैर्य छोड्न त भएन नि त
2: भविष्यका केही योजना छन्
1: अब अहिले त खासै छैन, त्यही भएको व्यापार व्यवसायलाई बढाउने, घरको तीनजना दाजुभाइहरू उहाँहरू स्वस्थ भएको हेर्न पाउने होइन, त्यहीलाई हामीले तिनैजनाले उहाँहरू तिनजना दाजुभाइ हुनु त हाम्रो त बानिया सपिङ सेन्टर बानिया टेरस भनेको त हाम्रो तिनजना दाजुभाइ माइला चाहिँ प्रेमबहादुर बानिया, साइला चाहिँ तुलबहादुर बानिया, कान्छा चाहिँ हेत्रबहादुर बानिया, उहाँहरू तिनजनाले खोल्नु भएको यो चाहिँ सधैँ हाम्रो अझै जुगै जुगसम्म रहोस् भन्ने चाहिँ मेरो कामना हो।
2: कहिलेकाहीँ भनिन्छ नि होइन अब आफन्तैले गरेका व्यवसायहरू सफल नहुन पनि सक्छन् भनेर, तर यो त कति ज्वलन्त उदाहरण भयो होइन र आफ्नै मिल्दा पनि एकजुट होइन एउटा एकता कस्तो लाग्छ यो एकता देख्दा?
1: म्याडम मलाई चाहिँ कस्तो लाग्छ भने जब घरमा तिनजना दाजुभाइ हुनुहुन्छ होइन, हाम्रोमा चाहिँ चारजना हुनुहुन्छ, दाई चाहिँ आफ्नो कार्यव्यस्तताले बाहिर बस्नुहुन्छ, दाई पनि कहिले काहीँ आउँदा त आबद्ध हुनुहुन्छ, उहाँले सोध्नुहुन्छ के छ कसो छ व्यापार कस्तो छ भनेर, दाईले चाहिँ आफ्नो चाहिँ बाबाको ठुलो हुने भूमिका, आफ्नो दाजुको भूमिका, आफ्नो बुवाको भूमिका दाजुले त्यहाँ दिनुभएको छ होइन। मलाई के लाग्छ भने तिनजनाले एकैचोटि गर्नुभयो नि त कारोबार त्यहाँ चाहिँ, मलाई तिनजना दाजुभाइको एउटा पाइला अलिकति अगाडि बढेर दुईवटाको पछाडि छ भने मलाई त्यो राम्रो लाग्थेन होला कि,
2: सबै
1: उहाँहरू हिँड्दाखेरि उहाँको हिँडाइको लेन्थ त एउटै छ नि त, त्यसमा चाहिँ मलाई एकदम गर्व लाग्छ
2: कति महान विचार छ तपाईँको
1: है। त्यो चाहिँ किनभने मैले अहिले यो 28 वर्षको यात्रामा मैले त्यो धेरै तिठा मिठा कुराहरू त मेरो जीवनमा छन् नि त, कति मिठा भन्दा नि मसँग त म्याडम नमिठा अनुभवहरू धेरै छ नि त, मलाई अरूले गरेका कुराहरू अरूले घोचेका वचनहरू त छ नि, तर त्यो वचनलाई त मैले पार गर्दै हिँड्ने हो नि त, अहिले जुन ठाउँमा छु ती कुराहरूले पहिले मैले सुनेको भएर म यहाँ था, म त मेरो बुढो म मेरो देवरहरू त आइन्थेन होला नि त, किनभने किनभने घरकै एउटा गृहिणी चाहिँ विचलित भयो भने, घरकै एउटा महिला विचलित भयो भने त्यो घरको लोग्ने पनि साँच्चै विचलित चाहिँ हुन्छ कि,
2: महिला पावर महिला शक्ति भनेको कति ठुलो,
1: किनभने सबै मान्छेहरू पर्दा त्यो अगाडि गएर देखिनुपर्छ भन्ने छैन, कति कुराहरू त पर्दा पछाडि बसेर पनि त गर्न सकिँदैन र कतिपय महिलाहरू पर्दा अगाडि जान उहाँलाई रुसेर लाग्दैन, किनभने होइन मेरो साटो त मेरै बुढा अगाडि बढ्नुहोस् न, त्यो बुढाको कतिपय मलाई कस्तो लाग्छ भने म चिन्नु नि शोभा बानीले चिन्नु भनेको मेरो बुढा अगाडि छ, मलाई त मान्छेले चिनि नचिनि ठिकै इस ओके, ऊ बा ऊ चिन्यो भने त म पनि चिनिनु हो नि त,
2: हामी भन्ने भावना
1: राख्छौँ होइन, मलाई पनि अहिले लाग्छ तपाईँ फर्स्ट भाउजू तुलबहादुर बानिया के अरे नेत्रबहादुर बानीको म भाउजू, उहाँले कस्तो सोच्नुहुन्छ त्यो चाहिँ मलाई थाहा छैन, मेरो आफ्नो व्यक्तिगत विचार, तिनजना दाजुभाइ चाहिँ एक्लै इक्वेल हिँड्नुहुन्छ त्यो मलाई एकदम राम्रो लाग्छ क्या,
2: त्यस कारण एउटा घर परिवारलाई अगाडि बढाउन मिलाउनलाई महिलाको एउटा भूमिका अपरिहार्य छ
1: एकदमै। म तपाईँले एउटा उदाहरण दिन्छु है, एउटा फिल्म राम्रो बन्यो भन्छ नि मान्छेहरूले, हिरो हिरोइनलाई वाह वाह गर्छन् कि, तर त्यो पर्दा पछाडिको मान्छेले कति मेहनत गरेछ त्यो कसैले देखेछ र, हिरो हिरोइनी पनि त चल्नुको लागि छ, एउटा नायक नायिका चल्नको लागि पनि पर्दा पछाडिका मान्छेहरू कति हात छन् त, उहाँ त एक्टिङ सिकाइरहनु भएको छ त, त्यही एक्टिङ सिक्नु भएको हो कि उहाँले चाहिँ, त सिकाउने मान्छेको योगदान कति छ कि, तर हाम्रो देशमा त्यो मूल्याङ्कन चाहिँ गरिन कुरो थियो।
2: महिला दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ?
1: महिला दिदी बहिनीहरूलाई बाहिर निस्केर हिँड्न त्यति सजिलो त छैन, तैपनि आफ्नो लक्ष्यको लागि चाहिँ हरेक चिजहरूलाई चाहिँ सङ्घर्ष गरेर अगाडि बढ्नुहोस् भन्छु म त,
2: डराउनु भएन।
1: मलाई चाहिँ मेरो छोरीले भनेको मलाई एउटा कुरा एकदम याद आउँछ, त्यो मैले कति कुराहरू भन्छु, मैले यो गर्न पाएन छोरी, यो गर्न पाएन यस्तो भयो, मेरो उमेर गयो भन्छु नि, मम्मी नमरी स्वर्ग देखिन्न अरे, मरेको मान्छेहरूसँग फेर्दा आएन, नमरी स्वर्ग देखिन्न भने तपाईँले केही काम नगरी तपाईँ सफलता कसरी पाउनुहुन्छ त, केही सफलता पाउनु छ भने पहिला आफैले चिन्नु छ, मेरो छोरी 23 वर्षकी भइन्, सायद मैले उसलाई पोखरा राखेको भए ऊ त्यति काठो पनि अलि हुन्थेन कि, होइन ऊ चाहिँ कास्ट भन्नुपर्छ सफ्टवेयरी काम, अहिले ब्याचलर भ्याए, अहिले अब त्यही आफ्नो इन्टर्नको लागि, अब भाइ अहिलेको बच्चा त घर त बस्दैन, उसको त्यो कुराले पनि मलाई हानेको हो कि,
2: त्यो पनि भयो र बच्चाहरू भनौँ न आमाबाट पनि त प्रभावित भयो नि त, होइन हामी जे सिकाउँछौँ हाम्रा उत्पादन पनि हुने कि नै,
1: उसले चाहिँ भन्छ नमरी स्वर्ग देखिन्न रे मम्मी, स्वर्ग देख्नलाई मर्नुपर्छ, मरेको मान्छे फेर्दा त आउँदैनन्, तैपनि तपाईँले केही गर्नु छ भने जब यो अब अलिकति मैले जोडौँ है, अब यो नव आदर्श सामुदायिक विकास समाजको चाहिँ अहिले म सचिव पदमा कार्यरत छु होइन, तर मलाई सचिवको कार्य के गर्छ भन्ने कुरा चाहिँ मलाई चाहिँ खासै केही थाहा छैन कि म्याडम, मैले मेरो अध्यक्षज्यूलाई पनि भने त अलिक सक्दिनँ कि बाबु मैले भने त तपाईँ सक्नुहुन्छ दुई तपाईँ सक्नुहुन्छ भने भन्नुभयो ल त ल भनेर नि, तर चाहिँ त्यहाँ चाहिँ यो सामाजिक क्षेत्र भएको हुनाले सचिवको चाहिँ कार्य भर्छ अलिक गाह्रो छ कि
2: त्यो ठुलो छ नि ठुलो संस्था हो
1: त्यसमा चाहिँ अध्यक्षको चाहिँ त्यो भाइटल पोस्ट भित्रको सबैको चाहिँ आफ्नो काम छ नि त अध्यक्षले त कार्ययोजना ल्याउने गर्मी हुनुभयो होइन अनि प्रथम उपाध्यक्ष द्वितीयको त उहाँको छुट्टै काम भयो सचिवको कार्यक्रम सेड्युल गर्ने के गर्ने तब त्यहाँ अलिक गाह्रो भनेको कोषा अध्यक्षलाई छ कि सबै म्यानेजमेन्ट गर्नु पर्यो नि त किनभने हामीसँग त्यो संस्थामा चाहिँ खासै त पैसा भएर होइन कि हामीले चाहिँ केही कार्यक्रम पर्यो भने अरू सामान्य सानातिना कार्यक्रमहरू त अब सबैजनाले ल यस्तो यस्तो गर्ने गर्ने भनेर हुन्छ जब तिज मेला आयोजना गरिन्छ नि हामीले सबैजनासँग हामीले एउटा प्रपोजल तयार पार्छौँ उहाँलाई प्रपोजल दिने उहाँले त्यही अनुसार चल्ने हो
2: ठुलो छ त्यो बृहत गर्नुहुन्छ कार्यक्रम भन्ने त्यो भएको भएर धेरै चाहियो साह्रै रमाइला कुराकानीहरू भए शोभाजीका अनुभवहरू हरेक श्रोताको लागि हरेक दिदीबहिनीको लागि र दाजुभाइका लागि पनि प्रेरणादायक छन् सम्पूर्ण श्रोताहरूले हामी हरेक मंगलबार बिहान यो 8:15 प्रस्तुत गर्ने लुकेका मोती कार्यक्रमलाई सुनेर प्रतिक्रिया दिनुहोला योबाट प्रेरणा लिनुहोला भन्ने पनि म यहीँबाट यहाँहरू सम्पूर्णलाई आह्वान गर्न चाहन्छु अन्त्यमा अझै पनि फेरि पनि सोध्न मन लाग्यो अन्त्यमा केही भन्न चाहनुहुन्छ
1: मैले चाहिँ के भन्न चाहन्छु भने हरेक दिदी बहिनीहरूलाई मैले जब कार्यक्रम मैले गर्दै जाँदाखेरि कुनै दिदी बहिनीहरू फ्लोरमा आएर बोलिदिनु भयो भने मलाई यस्तो खुसी लाग्छ कि तपाईँहरूलाई कुनै कार्यक्रममा जाँदा तपाईँलाई मौका दिनु भएको छ नि त्यो मौका चाहिँ मलाई चाहिँ नछोड्नु है भन्छु कि त्यही मौकाले
2: तपाईँलाई
1: मौका नगुमाऊ त्यही मौकाले तपाईँलाई सफलताको शिखरमा नै पुर्याउन सक्छ नि त मैले भने नि कुनै कार्यक्रम गर्दा मैले चाहिँ एउटा शरीरभरि पसिना बगाएको मान्छे मै हुँ अहिले पनि कार्यक्रम गर्दाखेरि सुरुमा त मलाई चाहिँ डर चाहिँ लाग्छ है त्यो ढाट्ने कुरा चाहिँ छैन मलाई सुरुमा चाहिँ डर लाग्छ तर कार्यक्रम गर्दै जाँदा यति इजी लाग्छ त्यही भएर मैले दिदी बहिनीहरूलाई के भन्छु भने आएको मौका चाहिँ हातबाट जान चाहिँ नदिनु हो एक दुईपटक गाह्रो हुन्छ त्यो गाह्रोले चाहिँ तपाईँहरूलाई सफलताको शिखरमा पुर्याउन सक्छ है भन्ने
2: धेरै धेरै धन्यवाद
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद जस मलाई चाहिँ बोल्ने मौका दिनुभएकोमा रेडियो सफलता 103.4 मेगाहर्जका हाम्रो कार्यक्रम सञ्चालिका शारदा बस्नेतज्यूलाई म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु हस् धन्यवाद
2: अत्यन्तै सान्दर्भिक भनाई हामी दिदीबहिनीहरू कैयौंले कहिलेकाहीँ भन्ने गर्छौ हामी मौका पाएका छैनौ समय मिलेको छैन भने जस्तो भएको छैन तर यी सबै शब्दहरूलाई हाम्रो जीवनबाट निकाल्दै शोभाजीले भने जस्तै हामीले जे मौका पाउँछौ मौकाको सधैँ सदुपयोग गरौं र पाएको मौकालाई सदुपयोग गर्दै अगाडि बढौ सम्पूर्ण श्रोतालाई म यहीँबाट यो शुभकामना पनि दिन चाहन्छु हवस् त श्रोता रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ अर्को हप्ता हामी समाजमा हृदयदेखि नै काम गरेर समाजमा सकारात्मक सन्देश छ परिवार समाज आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्व लिएर आउनेछौ कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबैलाई धेरै धेरै धन्यवाद साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि सफल व्यवसायी पनि भन्न चाहे मैले अहिले सुन्दै जाँदा व्यवसायी र सामाजिक व्यक्तित्व शोभा बानियाज्यूलाई हार्दिक धन्यवाद भन्दै कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस् खुलेर निकालौं हृदयको आवाज धन्यवाद नमस्कार

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: सोह्र बिन्दु खुवाइने मिति 2083 कार्तिक 16 गते मंगलबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
1: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 98-560-558
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275909
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
6: आयो है मासु ताजा ताजा मासु दोस्ती टु मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट्स।

0: ध्यान बिहान कहीं नलाका
1: मेरी आमोनी घर बनाने लाख कुरा तो तहाई घर को लगी काठ को जाल ढोका अजल करने समिष्ट काष्ठ उद्योग तीर जान लगे होना
0: हो बुढ़ा हमारा माइतापी त्याई बा जाल ढोका सटर रेलिंग राखे ढुक्का भाथ्यो त्या गसी तो चिंत हो
2: हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्युमिनियम स्टील एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बारटेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-57-915।
11: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
0: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
0: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
0: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
0: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
0: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
0: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 34 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
0: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
0: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
0: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
0: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की, पोखरा 7 मासवार।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9161564475।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
3: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।

0: बसेको नि घरले ल्याउनु पर्छ बायस पानी त पढ्नु सुरुवात होइन नि ल बरु म आफै पानी तताउँछु फुलाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अब
1: खाला बजिया गोर्ने खसी पैसा

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने

0: माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
7: बेला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807157947, 9857325575।
0: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
9: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9846020127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: ए लाग्छ
1: न किन्द गरे होला जस्तो लाग्छ।
2: जान्न चाहन्छौ कथा अझै बाँकी छ,
1: केटाओ लिएर थुन।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5530-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हाँ लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्ती टू मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
7: सफलता स्टूडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
6: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्, तालिम सञ्चालन भइरहेको छ।
6: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लनचोक, सम्पर्क नम्बर 98-4-61-96-844, 98-4-61-96-844 र 98-1-51-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
4: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-5149-984, 5149-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5259-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: मेस्टरफोन ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157947 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार। मोबाइल 9856320717 र 9846055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम विषया रुसै दे कार तब थ्योर बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या तसिम विषा रोसै दे कार तब खोर्बे खैबै बैंक छो जर यासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-579।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170714
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लनचोक। सम्पर्क नम्बर 98-461-96-844, 98-461-96-844 र 98-151-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-15475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइनी टिबख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चतसिम विषा रोसै दे कार तब ख्योर्वे खैबै बैंक छो जर यासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860636642 9860641081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9857231461 9826408।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसै दे कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9850628104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
7: नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061544905419585 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9805267793, 9769605960। दोस्ती टु मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब फ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रुसै औ विवरण क्या चिम विषा रुसै दे कार तब फ्योर बे खैबे बैंक छो जरियासी थेरै सेल्फिसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ का

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-500। एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
8: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: कम्पनी संचालक समितिको निर्णय,
8: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
6: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
8: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
6: उद्योग दर्ताको निवेदन फारम ख,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
6: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
8: मेसिन औजारको कोटेसन र स्किम,
6: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
8: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
6: आवश्यकता अनुसार चौतर्फी सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
8: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
6: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र।
8: संचार, पर्यटन, स्वास्थ्य सँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र।
6: स्वास्थ्य सँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा।
8: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र।
6: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता।
8: आईईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईए प्रतिवेदन।
6: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की, पोखरा 7 मासवार।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तो अगर समय थे आउंदे होला नि अरे भेट्न मन लाग्यो हो
1: के कान्छ त्यो डालो यता ल्या त
0: ला
1: ए ओ सोल्टीहरु पनि आइहाले नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: हेलो
1: हजुर सन्चय कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएर विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीच मा।
6: फोन नम्बर 061587915।
7: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
8: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: साथी हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
8: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98161-15475।
8: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
11: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
8: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
11: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
8: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
11: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
8: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
7: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: खै पैसा फर्काउने मेरो त सिद्धि छ विदेशमा पैसा पाउँछ र
1: त्यस्तो नभन्नुहोस् न विदेशबाट पैसा लिएर आउँदैछ म तिरिहाल्छु नि कहाँ जान्छु र
0: तपाईँको छोरो त फर्कन्छ फर्कन्न अझ पैसाको कुरा चाँडै चाहियो मलाई अरू कुरो थाहा छैन

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850 9850 60127 र 9808 41 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट
2: लिमिटेड खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
1: त्यसको लागि के चिन्ता बुढी मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ
2: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9860066642 9860601
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
4: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811877488
3: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
5: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
6: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
5: अब सब को लागि वेब सर्फर हर पर्दो विश्वास दिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615530050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: जसले सिन्दूर भर्यो त्यो जीवन साथी हो, जसले तिमीलाई दुःखमा साथ दियो त्यो असल साथी हो, म त तिम्रो असल साथी हुँ।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता नि छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।
0: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
5: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
5: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
5: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
5: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 34 फिसदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
5: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
5: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
5: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
5: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की, पोखरा 7 मासवार।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537275

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट्स।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने हो र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुटे गुच्छा, फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560-32717 र 98460-55079।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई संबंधी सबै काम अब एकै ठाम ओम प्रिंट हाउस। ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिजना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्ल्याक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज पास्तोला 9560-22-25 9560-26-110।
0: बाल बालिका का लागि स्वर्ण बिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
2: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
2: स्वर्ण बिन्दु खुवाइने मिति 2083 कार्तिक 16 गते मंगलबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
2: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्ण बिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्ण बिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
2: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्ण बिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की।
2: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 9560-055-28।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: नमस्कार शुभभरबाप जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल आश्विन महिनाको 21 गते बुधबार, ईस्वी सम्वत अक्टोबर 7 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। शरद ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलिरहेको छ। आज आश्विन कृष्ण पितृपक्षको द्वादशी तिथि रातिमा 11:55 त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा मघा रातिमा 10:46 त्यसपछि पूर्व फाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा साध्य 3:10 त्यसपछि शुक्ल योग लाग्नेछ। करोडमा बब अहोरात्र रहनेछ। आनन्दादी योगमा आज चर योग रहनेछ। सूर्य कन्या राशिमा चन्द्रमा सिंह राशिमा रहनेछन्। आजको दिन मान 29:15 अर्थात 11:44 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:59, तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:42 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 2:29 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 3:42 रहेको छ। आज शुक्र श्राद्धको द्वादशी तिथिको श्राद्ध गर्ने दिन रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ। व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नु पर्नेछ। आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नै नपुगी बीचमा नै अवरूद्ध हुन सक्छ। त्यसमा तपाईँ सचेत हुनुहोला। हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न गर्न कठिन हुनेछ। पढ़ाई लेखाईमा एकरूपता नहुँदा अरूभन्दा पछि परेको अनुभूति हुनेछ। प्रेममा अविश्वास बढ़ने सम्भावना रहेकाले सचेत हुन आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ रहेको छ। व्यापार व्यवसायमा लगानी बढ़ाएर आमदानीका स्रोत बढ़ाउन सकिने समय आज रहेको छ। भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तु प्राप्तिको योग पनि आज देखिन्छ। लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ। माया प्रेममा आत्मीयताको बढ़ोत्तरी हुनेछ भने रमाइलो यात्राको पनि अवसर मिल्नेछ। विद्यार्थीले अध्ययनको सिलसिलामा टाढाको यात्रा गर्न पाउनुहुनेछ। गुरूहरूको राम्रो सहयोग पाइदिँदा गन्तव्य पहिचान गर्न पनि तपाईँलाई सहज हुनेछ। अब त्यसको राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूको लागि आज समय भर पर्दो रहने छैन। आत्मीय मित्रको सहयोग नपाउँदा तपाईँले शुरू गरेका काम बीचमा नै छुट्नु पर्ने परिस्थिति बन्नेछ। व्यापार व्यवसायमा समय दिन कठिन हुनेछ। सोचे जस्तो आमदानी नहुँदा दैनिक खर्च जुटाउन पनि मुस्किल पर्नेछ। समय प्रतिकूल रहेका बेला आमदानीका बाटा पनि सागुरा हुनेछन्। लामो दूरीको यात्रामा पनि समस्या हुने देखिएको छ। दिनमा 3 बजेपछिको समय आज राम्रो हुने ग्रह गोचर रहेकाले सवारी साधन खरिद बिक्री पनि सोही समयमा गर्न सक्नुहुनेछ। मनग्य धन आर्जन पनि 3 बजेपछि नै गर्न सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आज समय निकै महत्वपूर्ण रहेको छ। आफन्त तथा मावली पक्षको सहयोग जुट्नेछ। शरीरमा ऊर्जा पैदा हुनेछ। प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा आफ्नै पोल्टामा पार्न सक्नुहुनेछ। व्यापारमा बढ़ोत्तरीको योग रहेको छ। थोरै लगानीबाट पनि यथेष्ट लाभ लिन सक्नुहुनेछ। अदालती निर्णय तपाईँकै पक्षमा आउने हुनाले तपाईँले न्याय पाएको अनुभूति गर्न पाउनुहुनेछ। प्रेममा रमाउन चाहनेहरूको लागि पनि आजको दिन उत्तम रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूको लागि समय खराब रहेको छ। विवादास्पद काममा अलमलिनु पर्ने दिन रहेको छ। आज कसैबाट ऋण लिने काम पनि नगर्नुहोला। व्यवसायमा गरेको लगानीबाट नाफा कमाउन निकै